اللہ کے قرآن سے تم تعجب میں آتے ہو کہ یہ کیسا کلام، اللہ کا قرآن سن کیسے ہو، اور اللہ کا قرآن اور نبی کی باتیں سن کے تم ہنستے ہو، حالانکہ چاہیے تو یہ تھا کہ تمہارے اندر کوئی جذبہ پیدا ہوتا، تمہارے اندر خوف پیدا ہوتا، خشیت پیدا ہوتی، تم ڈرتے، تم اللہ کے ذکر سے روتے. اللہ والے تو اللہ کا قرآن سن کر ان کی تو ہچکیاں بن جاتی تھیں. اور کبھی کبھی یہ بھی ہوتا تھا، حدیثوں میں موجود ہیں کہ کبھی کبھی ایسی آیت بھی اتری ہے کہ حضرت عمر ایک آیت سن کے بیمار ہو جاتے تھے، بستر سے اٹھ نہیں سکتے تھے، لوگ آتے تھے عیادت کرنے کے لیے کہ کیا حال ہے، خیریت ہے، لیکن اللہ نے فرمایا تم کیسے ہو کہ تم بیٹھے ہو اور ہنستے ہو. تو جب اللہ کا حکم آیا کہ فاسجدوا للہ واعبدوا فسجد رسول اللہ، حدیث میں آتا ہے کہ حضور سجدے میں گر گئے، مسلمان بھی سجدے میں گر گئے، اور کافروں پر بھی قرآن کا اتنا اثر ہوا کہ وہ کچھ نہ سمجھے لیکن وہ بھی سجدے میں گر گئے. قرآن کا ایک اثر، کیسے اثر؟ ہمیں کچھ دوستوں نے سنایا کہ ایک دفعہ، پہلی دفعہ جب قاری عبد الباسط، اب تو وہ بھی فوت ہو گئے، اللہ ان کی قبر پہ رحمتیں فرمائے، وہ جب پاکستان میں تشریف لائے تو ایک علاقے میں انہیں دعوت دی گئی تلاوت قرآن کے لیے، اور وہ جب آتے تھے تو بڑے بڑے اجتماع ہوتے تھے، لاکھوں کے قرآن سننے کے لیے لوگ آتے تھے، بڑے بڑے قاریوں کے اجتماع ہوتے تھے، اور ایک عجیب منظر ہوتا تھا کہ رات کا سما ہے اور اللہ کے قرآن کی تلاوت ہو رہی ہے، اور پوری دنیا سے، ملک سے چنے ہوئے قاری آ رہے ہیں، اور ہر قاری کا پھر اپنا ایک انداز. تو وہاں پر ایک رافضی تھا، ایک شیعہ تھا، جو اس علاقے کا بہت بڑا سردار بھی تھا، اور اس علاقے کا وہ ایک سیاسی لیڈر بھی تھا، اور اس علاقے میں صوبائی وزیر کے لیول کا بھی آدمی تھا عہدے کا. تو وہ نہ آیا دعوت، تو اسے جا کے ایک وفد ملا، انہوں نے کہا کہ جناب آپ کیا کر رہے ہیں، چلو تقریریں ہوں، جلسے ہوں تو پھر بھی ہے، وہ اصل میں تھا رافضی، شیعہ تھا، تو پھر تو چلو تو آپ نہ جائیں کہ چلو بھی اہل سنت کا جلسہ ہے، کہنے ہمارے بارے میں کوئی سخت لفظ کہیں گے، اور یہاں تو کوئی مقصد ہی نہیں، یہاں تو صرف تلاوت قرآن ہوگی، اور کوئی اردو کا، کوئی اپنی زبان کا، کوئی تقریر کا تو ایک لفظ بھی نہیں ہوگا. انہوں نے کہا کہ بھائی ٹھیک ہے، لیکن سنیوں کا پروگرام ہے، اور پھر ہم قرآن سمجھتے نہیں ہیں، ہمیں عربی تو آتی نہیں. وہ سیاسی آدمی تھا نا، اس نے بہانہ بنایا، میں نے کہا ہم تو قرآن سمجھتے نہیں، تو بغیر سمجھے ہوئے سننے کا کیا فائدہ جب آدمی سمجھ نہ سکے. انہوں نے کہا جی بغیر سمجھنے کے بھی اللہ پاک ثواب تو دیتے ہیں. مجبور کیا لے آئے، تو وہ بھی کیونکہ اس علاقے کا ایک انتہائی اہم آدمی تھا، اسٹیج پہ بیٹھا تھا، تو سب قاری پڑھتے. اب قاری عبد الباسط کی جب باری آئی، اور قاری عبد الباسط نے جناب جب قرآن شریف پڑھنا شروع کیا، اور وہ رنگ اور سما بنانا جی، تو وہ اتنا بے ہوش ہوا کہ وجد میں اپنی میز سے، کرسی سے گر کے نیچے جا. اسے پتہ کوئی نہیں تھا کہ میں کہاں پڑھا ہوں، کہیں ٹوپی پڑی ہے، کہیں کچھ پڑھا ہے، اور جناب وہ مٹی میں پڑا ہوا ہے، لوگوں نے اٹھایا، کیا ہو گیا؟ اس نے کہا مجھے نہیں پتا، اللہ کے قرآن کا ایسا اثر ہو رہا تھا کہ میں نے تو یہ سمجھا کہ پتہ نہیں ابھی عبد الباسط نے بسرا کیا تو شاید عذاب کے فرشتے آ کے مجھے پکڑ لیں گے، میں تو ڈر کے مارے گر گیا. تو قرآن پاک کا تو ایک اثر تو ہوتا ہے نا جی، چاہے دوست ہو چاہے دشمن ہو، کیونکہ دنیا کی کوئی طاقت اس کے اعجاز کا مقابلہ نہیں کر سکتی. تو یہ بات اصل میں حبشے میں پہنچی کہ بھائی قریش مکہ بھی سجدے میں گر گئے، حضور کے ساتھ نماز پڑھی، تم نے سمجھا مسلمان ہو گئے، حالانکہ وہ مسلمان تو نہیں ہوئے تھے، تو ایک وقتی بات، ایک حادثہ، اتفاق. کچھ صحابہ بیچارے ہجرت کر کے گئے تھے جو حبشے سے واپس آ گئے، لیکن جب مکے میں پہنچے آگے دیکھا بھی آگے تو وہی بات جو پہلے تھی، پھر بیچارے کچھ لوٹ گئے، اور کچھ عذاب سہنے کے لیے یہاں رہ گئے. تو اب قریش کے سردار نے، ابھی جہل نے، اس نے ندوہ میں میٹنگ کی، اس نے کہا کہ بھئی اب یہ معاملہ بہت حد سے نکل رہا ہے، اور کسی حالت میں بھی ہم سے کنٹرول نہیں ہو رہا ہے، تو اس کے بارے میں بیٹھ کے غور کریں. بڑے غور و فکر کے بعد فیصلہ ہوا کہ مقاطعہ کیا جائے. مقاطعہ کا معنی سمجھتے ہیں بائی کاٹ. بھئی کیا بائی کاٹ کیا جائے؟ انہوں نے کہا کہ جی کوئی آدمی محمد الرسول اللہ صلی اللہ علیہ وسلم کے خاندان بنو ہاشم سے، کوئی
آدمی بھی لین دین نہ کرے, کوئی آدمی بنی ہاشم جو ہیں بنی ہاشم کے پاس نہ جائے, کوئی آدمی بھی بنو ہاشم کو اعانت نہ کرے, اور لا یتزوجہم ولا یزوجہم, نہ تو ان سے شادی کرے اور نہ ان کو کوئی رشتہ دے. بنو ہاشم کے ساتھ بالکل مقاطع, پکا مقاطع کر دیا جائے. انہیں کہا جی کیوں؟ انہیں کہا اب اس کے علاوہ حل کوئی. اب جب مقاطع شروع ہوا حضور صلی اللہ علیہ وسلم سے تو ابھی طالب کو بھی غصہ آیا. ابھی طالب نے بنو عبد المطلب, بنی عبد مناف, بنو ہاشم کو بلا کے میٹنگ کی. اس نے کہا کہ دیکھو مکے والوں نے بیکاٹ کر دیا ہے محمد رسول اللہ صلی اللہ علیہ وسلم خاندان سے, تو بتاؤ تم ساتھ دو گے؟ انہوں نے کہا نہیں ہم تو ساتھ دیں گے. ٹھیک ہے چلو, اب مسلمان نہیں تھے سارے. انہوں نے کہا مسلمان ہوں نہ ہوں لیکن یہ تو ہم نہیں برداشت کر سکتے کہ اللہ کے نبی محمد رسول اللہ اور بنی ہاشم کو بھوکا مار دیا جائے, ہم تو ان کا ساتھ. جب ابو جہل کو پتا چلا کہ بھی بنی عبد مناف, بنی ہاشم, بنی عبد المطلب یہ سب کے سب محمد عربی صلی اللہ علیہ وسلم کا ساتھ دینے کے لیے کھڑے ہیں, تو اس نے پھر میٹنگ کال کر لی. اس نے کہا بات سنو, اب ہمارا ان سب سے مقاطع ہے, ان تمام سے ہمارا مقاطع ہے. اور اس نے کہا ایسے بات نہیں چلے گی, بلکہ فقط ابو صحیفتن فعلقوها فی داخل الکعبۃ المشرفہ, ایک صحیفے پر انہوں نے شرط لکھ لی کہ بھی بنی ہاشم, بنی عبد مناف, بنی عبد المطلب ان کے ساتھ ملنا ملانا, کھانا پینا, بیچنا لینا دینا, نکاح رشتہ سب بند. اور یہ معاہدہ لکھنے کے بعد کعبہ شریف کے اندر اس کو لٹکا دیا. ان کی عادت تھی کہ کوئی اگر اہم قسم کا کوئی معاہدہ ہوتا تو یہ اس کو کعبۃ اللہ میں لٹکا دیا. اب جناب مقاطعہ شروع ہوا تو ابھی طالب نے بھی سوچا کہ بھئی یہ مکے میں تو اتنی پابندیاں ہیں, اس کا ہم کب تک مقابلہ کریں گے؟ تو یہ لوگ مکے سے اٹھ کے باہر وادی میں چلے گئے جس کا نام شیب ابی طالب پڑ گیا. ابھی بھی ایک علاقے کو شیب ابی طالب کہا جاتا ہے, لیکن علماء تاریخ نے لکھا ہے کہ وہ یہ جگہ نہیں تھی بلکہ وہ تو بہت مکہ سے کچھ بہت دور تھی. یہ بھی ابی طالب کا چونکہ جگہ تھی اس لیے یہ بھی شیب ابی طالب کہلاتا ہے. آپ اگر مروا کی جانب سے نکلے تو جہاں مولد الرسول صلی اللہ علیہ وسلم ہے, جہاں حضور پیدا ہوئے, اب وہاں مکتبہ ہے, حرم کی لائبریری ہے دینی کتابوں کی, اس سے آپ غزے کی طرف اگر جائیں تو جب آپ اوپر کے حصے میں جائیں گے تو یہ علاقہ شیب ابی طالب ہے, اور پھر اس کے ساتھ شیب عامر ہے, اور شیب عامر کے ساتھ اب جہاں آپ نے دیکھا ہوگا نا کچھ سرنگیں آگے ملتی ہیں, یہ وہ جگہ ہے جس کا نام ہے خندمہ. یہ وہ جگہ ہے خندمہ جس کے بارے میں تاریخ میں ایک بڑا مشہور جملہ ہے عربوں کے ہاں کہ اکرما فر من خندمہ, کہ اکرما جو تھا وہ فتح مکہ کے دن اسی خندمہ کی جگہ سے بھاگا تھا, فرار ہو گیا تھا. تو اب جناب وہ باہر چلے گئے. انہوں نے کہا کہ چلو ہم باہر جا کے رہتے ہیں مکے والوں کے ساتھ, اب ہم کیا کریں, جب بھی ہمارے ساتھ ملتی نہیں. تو اب انہوں نے آپس میں جو کچھ ایک دوسرے کے ساتھ تھا وہ مدد کی, لیکن آخر وہ مدد کب تک چلے؟ حکیم ابن حزام ایک شخص ہے, وہ بھی کافر تھا, مسلمان نہیں تھا, بعد میں اسلام اللہ نے نصیب کیا. اس کو جب پتا چلا تو وہ تو اونٹ پر سامان لے کر, کھانے پینے کا سامان لے کے چلا, کبھی کچھ ہو جائے لیکن میں یہ پہنچاؤں گا بنی عبداللہ, بنی ہاشم کو اور بنی عبد المطلب کو, رشتے داری. تو جب وہ حکیم ابن حزام آیا مکہ کے قریب تو ابھی جہل راستے میں مل گیا بدبخت, اس نے کہا الا این یا حکیم ابن حزام؟ فقال ھذا شانی. انہوں نے کہا کہاں جا رہے؟ کہا میری مرضی. کیوں, جھوٹ بھی تو نہیں بولنا چاہتا تھا؟ انہوں نے کہا ہاں ہاں مجھے پتا ہے کہ تم یہ بنی ہاشم کی مدد کے لیے جا رہے ہو, تمہاری رشتے داری ہے نا بنی عبد المطلب کے ساتھ, تو آج تمہارا دل بھی پسیج گیا. انہوں نے کہا چھوڑو, میں جہاں بھی جا رہا ہوں میری مرضی. انہوں نے کہا کہ نہیں, یہ نہیں ہو سکتا, میں تمہیں نہیں چھوڑ سکتا کہ تم جا کے میرے دشمنوں کو کھانے پہنچاؤ. فجاء ابو البختری, ابو البختری نامی ایک شخص تھا, وہ بھی آ گیا, وہ بھی سرداروں میں سے تھا. اس نے کہا کیا بات ہے حکیم نظام؟ نے کہا کہ دیکھو میں جا رہا ہوں, اور یہ ابھی جال کہتا ہے کہاں جا رہے ہیں؟ میں نے کہا میری مرضی, میں جہاں جاؤں. تو اس نے کہا ابھی جال سے, اس نے کہا ابھی جال عجیب بات ہے, حکیم ابن نظام کوئی عام آدمی ہے, وہ بھی تو سردار ہے,
क्या तुम हर आदमी के गले में लग रहे हो? तो वो हुर है, आजाद है, उसकी मर्जी जहां जाए। उन्होंने कहा नहीं, ये तो मेरे दुश्मनों को खाने खुराक पहुंचाने के लिए जा रहा है और हमने तो उनका हिसार किया हुआ है, इक्तसादी बाइकॉट किया हुआ है उनके साथ, और हम उनको तकलीफ देना चाहते हैं। अगर उनको खुराक पहुंचती रहे तो तकलीफ तो खत्म हो गई। लेकिन अबुल बख्तरी ने कहा, उसने कहा अभी जल हट जाओ, अभी जल का नहीं हटूंगा। तो अबुल बख्तरी ने मारा अभी जहल को, अभी जहल वहां से शर्मिंदा होकर उसने कहा तुम कौन हो कि हर सरदार का रास्ता रोकते हो? अगर ये है तो फिर मैं भी इसके साथ। इतने वाकयात के बावजूद भी, लेकिन सवाल है कि जी वो खाना कहां पूरा हो। हत्ता के ऐसा वक्त भी आ गया है कि उस मुहासरे के दौरान एक शख्स जो बनी अब्दुल मुत्तलिब से ताल्लुक रखता है, वो कहता है कि मैं रात को गया, एक मुर्दा ऊंट पड़ा हुआ था, तो उसका सब कुछ अंदर से तो खाया जा चुका था, सिर्फ उसकी खाल पड़ी हुई थी, तो मैं खाल उठा के लाया, उसको हमने धोया, धोने के बाद उसको हम पका पका के खाते रहे कि और कोई चीज ही नहीं। आज तो हम घर में बैठ के अल्लाह की 10-10 नेमतें खाते हैं और अल्लाह का शुक्र नहीं करते। देखे कि अल्लाह के नबी हैं, और उनका जुर्म क्या है कि अतक्तुलून रजुलन अन यकूल रब्बी अल्लाह, कि क्या तुम इस आदमी को कत्ल करना चाहते हो? जुर्म क्या है कि वो यही कहता है कि अल्लाह एक है, बस ये जुर्म। भाई तुम इस्लाम नहीं लाना चाहते, ना लाओ। यही काफिरों की उल्टी मंतिक है, यही वो काफिरों की इब्तदाए आफरी ने से लेकर आज तक उल्टी मंतिक है कि अगर खुद कोई बात करें तो कहते हैं जी ये तो हुर्रियत है, इंसानी हकूक की बात है, यार इंसान के हकूक है, लेकिन क्या वो हकूक मुसलमानों के नहीं है? क्या मुसलमान इंसान नहीं है? अगर हुकूक इंसानी के तुम इतने बड़े अलमबरदार हो तो जहां 50-50 लाख मुसलमान शहीद होता है वहां तुम्हें हुकूक इंसानी नजर नहीं आता। यही हाल उस वक्त भी था कि अबू जहल और तमाम काफिर अबी लहब, उतबा, उतैबा, शैबा, रबिया, वलीद इब्न अल मुगीरा, आदाए इस्लाम, उनके घरों में तो खाने पक रहे हैं, और बनू अब्दुल मुत्तलिब के घर में, अबी तालिब के घर में, बनी हाशिम के घर में, सैयदना मुहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के घर में फाका। इसीलिए उलमा ने लिखा है कि जिस आलिम की तकरीर पर या जिस जमात की तहरीक पर, तंजीम पर, काम पर कोई मुखालिफ ना हूं, सब राजी हूं, तो समझ लो कि वो हक की जमात नहीं। क्योंकि अगर सब राजी होते तो फिर तो हजूर पे राजी होते, हजूर से बड़ी शान किसकी है? सब राजी होते तो फिर तो सहाबा पे राजी होते। सब राजी होने का माना यह है कि वो मौलवी कभी हक का कलमा नहीं कहता, बल्कि वो हर लोगों को खुश करता रहता है। मुहर्रम आया तो शहादत हुसैन पढ़ दी, 11वीं का दिन आया तो 11वीं शरीफ की फजीलत बयान कर दी, कोई उर्स शरीफ का मकाम आया तो हजरत मुइनुद्दीन अजमेरी की करामातें सुना दी, कोई हजरत महबूब गिलानी को मानने वाले लोग ज्यादा आ गए तो हजरत गिलानी के फजाइल बयान कर दिए, और देखा कि माशाल्लाह कुछ लोग इस किस्म के भी आए हैं, तादा मक्का से हो गया है, इन पर कुछ तौहीद का थोड़ा थोड़ा असर है, तो एक आधी तकरीर तौहीद पे भी कर दी ताकि सब खुश रहें, सब राजी रहें। तो सिर्फ इस किस्म के लोग मुदायन होते हैं, अल्लाह के दीन को सही बयान नहीं करते, पर ना हक बात बयान जब आप करेंगे, अगर 10 आदमी राजी होंगे तो 2 तो नाराज जरूर होंगे। जब मुकाता की इतनी बड़ी सूरत हो गई तो एक दिन बैठे बैठे अमर इब्ने हिशाम एक शख्स थे, उसके दिल में ख्याल आ गया कि कितना बड़ा जुल्म है कि भाई हम सब खाने खाएं, सौदे लें, और फिर अबू जहल क्या करता कि बाहर से कोई काफिला तिजारती आ रहा है तो रास्ते में पहुंच जाता कि अच्छा भी ये कितने की है बोरी? उसने कहा 100 रियाल। उसने कहा मैं 200 देता हूं, लेकिन बड़ी अब्दुल मुत्तलिब को नहीं देनी, उस सारा खरीद लेता, स्टॉक कर लेता। लेकिन मेरे आका सरकारे दो आलम इस तकलीफ के बावजूद, इस तंगी के बावजूद, इस जू के बावजूद अपनी दावत पे, अपने मिशन पे पाए। मजाल है कि एक दिन भी हजूर की दावत में थोड़ा सा कमजोरी आई। उसने सोचा, उसने कहा कि चलो मैं अकेला तो कुछ नहीं कर सकता। वो आया फिर हकीम इब्ने हिजाम के पास, उसने कहा यार ये बड़ा जुल्म नहीं है? उसने कहा हम क्या करें? उसने कहा वो सहीफा जो इन्हें लिख के काबा शरीफ में लटकाया हुआ है ना, उस सहीफे को फाड़ डालते हैं, कहते हैं भी खत्म करो, ये क्या गलत मुआहदा है? उन्होंने कहा हम 2 आदमी भी कैसे फाड़ सकते हैं?
उधर तो कबीला है, इतने बड़े कबीले हैं हम दो आदमी के। उन्होंने कहा चलो ऐसा करते हैं कि चलो कोशिश करते हैं कि एक आदमी आधा आदमी हमारे साथ और भी मिल जाए। तो वो जुहैर के पास आए, उससे बात की, उसने कहा कि इस मसले में तो भाई मेरा भी दिल कहता है मैं तुम्हारे साथ। उन्होंने कहा देखो अब हम तीन आदमी तो हो गए। लेकिन हिशाम जो था वो आदमी बड़ा समझदार था, वो कहने लगा यार तीन आदमी भी कोई इतनी बड़ी ताकत नहीं होती, क्यों ना हम अबिल बख्तरी से बात करें, अबिल बख्तरी के पास है। उसने कहा मैं भी तुम्हारे साथ ही, ये तो वाकई ज्यादती की बात। अबिल बख्तरी ने कहा कि अब्दुल्लाह इब्न अस्वद से भी बात कर। उसके बाद उन्होंने कहा मैं भी तुम्हारे साथ ही, ये तो वाकई ज्यादती है कि भाई एक मुकाता कर दिया जाए और जिंदा इंसानों को मार दिया जाए, उनको खुराक न जाने दी जाए। तो अब ये पांच आदमी आए और जब मक्के के सरदार दारुन नदवा में काबतुल्लाह के करीब बैठे हुए थे तो इनमें से एक खड़ा हुआ और उसने कहा कि ऐ कुरैश मक्का के सरदारों बात सुन लो, इस्लाम लाओ न लाओ, दीने नबी कबूल करो ना करो, लेकिन ये किसी को हक नहीं पहुंचता कि उनका मुकाता करे और उनके साथ बाइकाट कर दे और हिसार इक्तसादी कर दे कि दाना बंद, खाना बंद, हर चीज बंद। ये क्या जुल्म है? अबू जहल उठा, उसने कहा क्या कह रहे हो? उसने दबाना चाहा, इतने में दूसरा खड़ा हो गया, उसने भी वही शोर किया। तो अबू जहल के भी एक दो साथी खड़े हुए थे, उसका तीसरा खड़ा हो गया, उसका एक और साथी खड़ा हुआ, तो इधर से अबिल बख्तरी खड़ा हो गया। जब ये पांच आदमी खड़े हुए तो अब वो भी डर गए कि आखिर भी ये भी तो पांच आदमी है और ये भी तो कबीले वाले हैं। और उन्होंने कहा कि देखो कुरैश मक्का देख लो, अभी हम काबे शरीफ के अंदर जा रहे हैं और जो तुमने वो सहीफा लिख के लटकाया है वो अल्लाह के नबी के खिलाफ जो तुमने मुआहदा लिखा है ना, अभी हम उसको लाते हैं और फाड़ते हैं तुम्हारे सामने, जरूरत है तो फिर हमारा भी मुकाबला करो। अबू जहल भी समझदार था, उसने सोचा कि ये तो मसला बढ़ जाए, ये तो बाइकाट के बाद जंग शुरू हो गई और अगर ऐसी बात हो गई तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम को तो ये पांच कबीले मुफ्त में मिल गए इमदादी। तो वो चुप रहा और वो कहते हैं कि जब हम काबे के अंदर दाखिल हुए और उस सहीफे को उतारा तो क्या देखते हैं कि उसको तो दीमक खा चुकी है, सहीफे में कोई लफ्ज ही बाकी नहीं, आखिरी कोने कागज के बाकी हैं। अल्लाह को भी ये मंजूर था कि यह मुआहदा बाकी न रहे। और वो बाहर लेके आया, उन्होंने आके कुरैश को दिखलाया, उन्होंने कहा जालिमो जो तुमने मुआहदा किया था देखो काबतुल्लाह में दीमक कैसे आ गई और एक लटकती हुई चीज को कैसे उसने हजम कर दिया। तो इसका मतलब यह है कि वो रब्बे काबा भी ये चाहता है कि ये जुल्म है और जुल्म कभी कायम नहीं रहे। तो अब वो मुकाता थोड़ा सा खत्म हो गया तो हजूर सल्लल्लाहु अलैहि वसल्लम ने सोचा और उस वक्त तक तकरीबन 70 आदमी जो थे वो इस्लाम ला चुके, 83 आदमी हबशे में मौजूद थे और 70 आदमी जो थे वो मक्के में मौजूद थे जो इस्लाम ला चुके थे। बाद लोग जो थे वो खुल के कह देते थे हजरत उमर की तरह, लेकिन अक्सर लोग जो थे वो अपने आप को छुपा के रखते थे, जुरत के साथ खुल के मैदान में नहीं आते। अभी हजूर सल्लल्लाहु अलैहि वसल्लम सोच रहे थे कि वही साल है कि जिसमें फिर अबी तालिब फौत हुआ। अब अबी तालिब हजूर का सबसे बड़ा मुआविन, सबसे बड़ा खैर खा, सबसे बड़ा हमदर्द गम गुसार के जिसने 3 साल तक शेबे अबी तालिब में गोया के कैद की जिंदगी थी ना कि उसी शेबे अबी तालिब में ही रहना है, अल्लाह के नबी के साथ बैठा रहा। और हालांकि कुरैश ने उसके साथ तो बाइकॉट नहीं किया, अगर वो वहां न जाते हजूर की इयानत न करते तो मक्के वाले तो कुछ ना कहते उनको। लेकिन उसने कहा कि नहीं अगर हजूर से बाइकॉट तो मैं भी हजूर के साथ। लेकिन खुदा की शान है हिदायत के दरवाजे और हिदायत के फैसले मेरे अल्लाह के हाथ में हैं, वो किसी के हाथ में नहीं होते। कोई नाज ये न करे कि मैं सैयद हूं, मैं आलिम हूं, आलिम का बेटा हूं। अल्लाह चाहे तो किसी जाहिल को भी हिदायत दे दें और न चाहे तो अल्लाह के नबी का चचा है अबी तालिब, मौत करीब है और हजूर तशरीफ ले आए। हजूर ने फरमाया कुल कलिमतन उहाज्जु बिहा इंदल्लाह, या अम्मी कुल कलिमतन, मेरे चचा एक दफा तो पढ़ लो ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह, एक दफा तो कलमा पढ़ लो। क़यामत वाले दिन मैं अल्लाह के आगे कहने वाला तो बनूं कि मेरे चचे ने चलो किसी हाल में सही कलमा पढ़ा तो था, मेरा अल्लाह मेहरबानी कर दे। और अबी तालिब भी चाहता है और कहता है वल्लाही इन्नी उहिब्बु अन उक़र्रा ऐनक, कहता है खुदा की कसम मैं चाहता हूं कि मेरे भतीजे मैं तुम्हारी आंखों को ठंडक पहुंचाऊं। लेकिन
आइए रोनी कौ भी, मेरी कौ मुझे हमेशा ताना देगी कि अभी तालिब जो था वो डर गया और अभी तालिब जो था वो डर गया, लिहाजा मैं उस ताने को नहीं बर्दाश्त कर सकता। अन आला दीन अब्दुल मुत्तलिब, मैं अब्दुल मुत्तलिब के दीन पे हूँ, मैं आपका दीन कबूल नहीं करता। और उसी पे उसको मौत आ गई। फकाम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम हजीनन, हजूर सल्लल्लाहु अलैहि वसल्लम इतने गमगीन हुए कि जिसकी कोई हद नहीं थी। अल्लाह ने कुरान नाज़िल फरमाया।

0: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।
1: तो उन्होंने एक बात का अफसाना कर, भाई अगर काबे के अंदर पैदा होना दलील खिलाफत है तो काबे के अंदर तो मोहम्मद मुस्तफा भी पैदा नहीं हुए, फिर वो नबी कैसे बन गए? ये क्या बात हुई? ये कोई दलील है कि जो काबे के अंदर पैदा हो जाए सिर्फ वही खलीफा बन सकता है? तो नबुव्वत तो खिलाफत से बदरजा आला चीज है, तो फिर अल्लाह के नबी तो काबे के अंदर पैदा नहीं हुए, वो कैसे नबी बन गए? तो असल वजह क्या थी कि किताबों में तो इतनी लफ्ज था कि हजरत अली रजी अल्लाह तआला अन्हु की विलादत खाना काबा में हुई। अब उसका तर्जमा इन्होंने ये किया कि काबा शरीफ के अंदर हुई, हालांकि मुराद ये था कि हद हरम में हुई। अब उसी को आप देखें कुरान में कि अगर हजूर बीबी उम्मे हानी के घर में थे तो वो भी हरम मस्जिद अल हराम, अगर हुजूर हतीम में थे वो भी मस्जिद अल हराम, अगर हुजूर जमजम के कुएं के पास थे वो भी मस्जिद अल हराम। कुरान में तो एक लफ्ज बोल के सारे अकवाल को जमा कर दिया कि ज्यादा बहस की तुम्हें क्या जरूरत है, हुजूर हरम में थे बस मस्जिद अल हराम में थे, बैत उम्मे हानी में हूं तब भी मस्जिद अल हराम है, दार अरकम में हूं तब भी मस्जिद अल हराम है, इंदा बेरे जमजम हूं तब भी मस्जिद अल हराम है, और दाखिल अल हतीम हूं तब भी मस्जिद अल हराम है। कुरान तो एक ऐसी जामे बात करता है कि जिसके अंदर फिर किसी सोच की, किसी बहस की, किसी अकली मुशगाफियों की बात की जरूरत ही नहीं रहती। पर मैं असाब अब्दिही लैलन लैलन मिनल मस्जिद अल हराम इलल मस्जिद अल अक्सा। अब्बास अल्बा फरमाती हैं कि हुजूर पहले बीबी उम्मे हानी के घर में थे, बीबी उम्मे हानी के घर से उठकर मेरे बदरी सल्लल्लाहु अलैहि वसल्लम हतीम में तशरीफ लाए। हदीस मुबारक में है कि हजरत जिब्रील अलैहिस्सलाम और हजरत मीकाईल और अल्लाह के फरिश्ते आए, हजूर लेटे हुए और ऐसे आलम में लेटे हुए हैं कि एक आदमी उस तरफ लेटा हुआ है और एक आदमी उस तरफ। एक फरिश्ते ने जिब्रील से पूछा कि अय्युहुम, कि इन लेटने वालों में से वो नबी कौन जिसके लिए हमें भेजा गया है? तो उसने कहा औसतुहुम व खैरुहुम, कि इन दो के दरमियान जो लेटे हैं वो है मुहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। अब अल्लाह के फरिश्तों ने आके हजूर सल्लल्लाहु अलैहि वसल्लम को वहां से उठाया और हजूर फरमाते हैं कि मेरी कैफियत ये थी कि मेरा दिल जाग रहा था और मेरी आंखें नींद कर रही थीं, क्योंकि अंबिया अलैहिम सलात व तस्लीम की नींद जो है वो ऐसी होती है कि तनाम आइनाहु वला यनाम कल्बहु, उनकी आंखों में तो नींद आती है लेकिन दिल में नींद नहीं होती, दिल का ताल्लुक जो है वो अल्लाह से हमेशा कायम रहता है और ये हर नबी की सिफत है। हुजूर सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि इसी हालत में वो मुझे उठा के जमजम के करीब लाए और फिर जिब्रील अलैहिस्सलाम ने मेरे सीने मुबारक को मेरे हलक से लेकर इला लुब्बत ही यहां तक पूरा मेरा सीना मुबारक खोल पजा अब तस्तिन मिन जहबिन, एक सोने का बड़ा तस्त था वो जिब्रील अलैहिस्सलाम के साथ था। अब ये याद रख लें कि ये सोने का तस्त दुनिया में नहीं इस्तेमाल हो रहा है, जन्नत से आई हुई चीज, वरना दुनिया में तो सोने का इस्तेमाल मर्दों के लिए हराम है, वो अल्लाह के नबी के लिए कैसे इस्तेमाल? सोने के बर्तन में खाना खाना हराम है, सोने की घड़ी पहनना हराम है, सोने के अंगूठी पहनना हराम है, सोने की ऐनक पहनना, पेन लगाना, स्टड वगैरह बनाना और चीजें बनाना, क्योंकि हजूर ने फरमा दिया कि हाजा ने हरामा ने अला दुकूर उम्मती। हजूर ने एक हाथ में सोना ले लिया, एक हाथ में रेशम का कपड़ा ले लिया और फरमा दिया कि दोनों चीजें नहीं, मेरी उम्मत के बर्तों पर हरा। तो हजूर के लिए भी सोने का तस्त कैसे लाया? तो मुहद्दिसीन किराम ने फरमाया कि पहली बात तो यह है कि अभी यह सोने की हिल्लत हुरमत के अहकाम भी शुरू नहीं हुए, मक्की जिंदगी में तो कोई शरीयत का हुक्म आया ही नहीं ना, तमाम अहकाम जो है वो मदनी जिंदगी से ताल्लुक रखते हैं, मक्की जिंदगी में तो सिर्फ नबुव्वत इस बात नबुव्वत और दावा तौहीद पर तराए। अब जब वो लाया गया तो हजूर फरमाते हैं कि मैं देख रहा हूं कि मेरे कल्बे मुबारक को निकाल कर माए जमजम से तीन दफा धोया गया, اور یاد رکھیں یہ دوسرا شک کے صدر ہے. ایک پہلے آپ پڑھ چکے ہیں کہ جب حضور بی بی حلیمہ کے گھر میں تھے, زمانے رضاعت میں تھے, بی بی حلیمہ سعدیہ رضی اللہ تعالیٰ عنہ کے گھر میں تھے, قبیلہ بنو سعد میں تھے, تو اس زمانے میں حضور صلی اللہ علیہ وسلم کا شک کے صدر ہوا تھا. اور یہ شک کے صدر جو ہے دوسرا شک کے صدر ہے, اور یہ شک کے صدر ہے شرح صدر میں. ایک بات یاد رکھیں, شرح صدر علیحدہ چیز ہوتی ہے کہ اللہ کسی کے سینے کو بات سمجھنے کے لیے کھول دیتے ہیں, اور ایک آدمی کو بات سمجھ نہیں آ رہی ہوتی. تو اسی لیے جیسے کہ قرآن پاک نے فرمایا وَمَن يُرِدِ اللَّهُ أَن يَهْدِيَهُ يَشْرَحْ صَدْرَهُ لِلْإِسْلَامِ فَهُوَ عَلَى نُورٍ مِّن رَّبِّهِ, کہ اللہ تبارک و تعالی جس کو ہدایت دینا چاہتے ہیں اس کے سینے کو کھول دیتے ہیں. معلوم ایسے ہوتا ہے کہ اللہ کی طرف سے وہ ایک نور ایمان میں آ جاتا ہے, ہر چیز جیسے نور میں روشن ہو جاتی ہے. جب اللہ راضی ہوتا ہے تو اس کے سینے کو کھول دیتے ہیں, ہر بات اس کے سامنے روشن ہو جاتی ہے. اللہ کی توحید ہو, انبیاء کی نبوت و رسالت ہو, مسئلہ معاد ہو, یوم آخرت ہو, جزا و سزا ہو, بالکل ایسے واضح ہو جاتی ہے کہ جیسے بالکل ہر چیز جو ہے وہ حقیقت بن کے سامنے آ جاتی ہے. وہ ہے شرح صدر, اور یہ ہے شک صدر. شک صدر کا معنی کہ باقاعدہ جیسے آپریشن کیا جاتا ہے. چونکہ حضرت انس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں رأیت اثر المخیط علی صدر رسول اللہ صلی اللہ علیہ وسلم, میں نے اس سلائی کے ٹانکے کے جو نشان تھے, حضرت انس فرماتے ہیں کہ میں نے خود دیکھے حضور صلی اللہ علیہ وسلم کے سینے پر. یعنی جیسے سلائی کر دی جاتی ہے ٹانکے کا نشان باقی رہ جاتا ہے, کیونکہ حضرت انس رضی اللہ تعالیٰ عنہ خادم تھے اور انہیں یہ موقع اور یہ شرف نصیب ہوا کہ انہوں نے حضور صلی اللہ علیہ وسلم کے سینے مبارک کو دیکھا. اور وہ فرماتے ہیں کہ مجھے وہ نشان بھی یاد, کہ وہ نشان کہاں کہاں تھے اور کتنے فاصلے تھے. تو حضور صلی اللہ علیہ وسلم فرماتے ہیں کہ جبریل علیہ السلام نے میرے دل مبارک کو مائے زمزم مبارک سے دھویا, اور اس کے بعد ایسے معلوم ہوا کہ ملعو فی قلبی ایمانا و حکمتن, کہ ایمان اور حکمت کوئی ایک ایسی مانوی چیز تھی جس کو اللہ نے جوہر بنا دی. اللہ تبارک و تعالی نے جس کو جوہر بنا دیا کہ وہ حضور صلی اللہ علیہ وسلم کے دل مبارک میں بھرا گیا, حتیٰ کہ فرماتے ہیں کہ اس کے اثرات میرے حلقے مبارک تک بھی آئے حضور صلی اللہ علیہ وسلم, اور اس کے بعد انہوں نے میرا سینہ مبارک جو تھا اسی. اسی سے میں نے پہلے بھی عرض کیا تھا کہ محدثین کرام اور فقہاء عظام, اصل میں یہی کام ہوتا ہے فقہاء کہ وہ حدیث مبارک سے, محدثین کا کام ہوتا ہے حدیثوں کو جمع کر. اس لیے ایک بہت بڑے امام کی, بہت بڑے محدث زمان کی بات ہے کہ جب ان کے سامنے مسائل رکھے گئے, حضرت عبداللہ ابن المبارک رحمۃ اللہ علیہ نے مسائل رکھے, اور وہ خدا کی شان ہے کہ پہلے حضرت امام ابو حنیفہ رحمۃ اللہ علیہ سے بہت ناراض رہتے تھے, شدید ناراض ہوتے تھے, امام صاحب کا نام آتا تو غصے میں آئے. تو عبداللہ ابن المبارک رحمۃ اللہ علیہ نے چونکہ کچھ دن امام ابو حنیفہ رحمۃ اللہ علیہ سے علم پڑھا حاصل کیا, تو آپ نے ان کے مسائل جو تھے وہ لکھے ہوئے کچھ کاغذوں پر, متفرق کاغذوں پر, وہ اپنے ساتھ تھے, اور اپنے حدیث کے استاد کی خدمت میں جب آئے تو ان کو یہ تو نہ بتلایا کہ یہ امام ابو حنیفہ رحمۃ اللہ علیہ کی تحقیق ہے. کہا کہ حضرت میں ایک عالم کی خدمت میں گیا تھا, انہوں نے کچھ مسائل پر یہ تحقیق لکھی ہے, میں چاہتا ہوں کہ آپ کی خدمت میں پیش کروں. انہوں نے فرمایا ٹھیک ہے دکھاؤ, آپ نے وہ کاغذ ان کو دے دیے. انہوں نے کہا کہ ابھی تو میرے پاس وقت نہیں ہے, لیکن میں رات ان کا مطالعہ کروں. تو حضرت عبداللہ ابن المبارک فرماتے ہیں کہ صبح کی نماز کے بعد جب میں استاد کی خدمت میں آیا تو انہوں نے کہا کہ الزم هذا الرجل, الزم هذا الرجل. انہوں نے کہا کہ عبداللہ ابن المبارک میں تمہیں نصیحت کرتا ہوں کہ جس آدمی نے یہ مسئلے لکھے ہیں نا, اس کا ساتھ نہ چھوڑو, اس کے ساتھ رہو اگر تم نے دین سیکھنا. عبداللہ المبارک فرماتے ہیں میں ہنس پڑا. انہوں نے کہا عجیب بات ہے, تم کیوں ہنستے ہو؟ انہوں نے کہا حضرت امام ابو حنیفہ کے لکھے ہوئے, जिनको आप बुरा समझते थे आज मुझे कह रहे हैं कि आप उसी के पास रहें। कहा अच्छा, ये वहां वो नहीं फरने के फरमाया कि हाँ के सही कहा है किसी ने कि नहनु सयादिला वहुमुल अतिबा, कि भी हम मुहद्दिसीन तो ऐसे हैं जैसे एक सैदली होता है फार्मेसी में कि दवाएं इकट्ठी करके रख देता है। अब दवा देना जो है तबीब का काम है, तबीब फकीह होता है, फकीह जो है उसको ये दर्जा मिलता है अतिबा वाला। हमारा काम तो सिर्फ ये है कि हमने हदीस से रसूल मुबारक जो है वो जमा करके रख दी, लेकिन इस हदीस से मसला क्या निकलता है ये फकीह का काम, ये हमारा काम। तो अब मसला तो सिर्फ इतना था ना जी, अगर एक आम आदमी एक मेरे जैसा तालिब इल्म हदीस पढ़ता तो वो तो यही पढ़ता कि भी हजूर सल्लल्लाहु अलैहि वसल्लम के सीने मुबारक को खोला गया और आपके दिल मुबारक को जमजम के पानी से धोया, बस हदीस में तो इतना है। लेकिन ये उन उलमा और फुकहा का कमाल था कि उन्होंने कहा ये दलील है कि मा जमजम अफजल मिन माइल जन्ना, कि जमजम का पानी जन्नत के हौज कौसर से भी अफजल है। उन्होंने कहा यह दलील है कि वरना जिब्रील अलैहिस्सलाम जब सारा सामान जन्नत से ले आए हैं तो हौज कौसर से पानी लाने में जिब्रील थक जाता, या जिब्रील अलैहिस्सलाम को वहां अनहारें अरबा जो हैं जन्नत के अंदर चार नहरें उसमें से किसी नहर के पानी लाने में कोई तकलीफ थी, तो वहां से पानी न ले आना और जमजम से पानी लेकर धोना दलील थी इस बात की कि चूंकि हजूर का दिल मुबारक तमाम दुनिया के दिलों से अफजल था तो उस पानी से गुसल देना जरूरी ठहराया गया जो सबसे अफजल। तो अब ये मसाइल जो है ये फुकहा का काम होता है कि हदीस तो आपने भी पढ़ी मैंने भी पढ़ी, लेकिन उस हदीस से मायूस्तफाद उमिन हो कि उस हदीस से हमें क्या क्या फायदा हुआ, क्या क्या मसाइल निकले, वो मसाइल उन्होंने निकाल ली। और इसी तरह अंदाजा फरमाएं कि हजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि फिर जिब्रील ने सिलाई कर दी और अपना हाथ फेरा तो बिल्कुल मुझे महसूस हुआ कि बिल्कुल गोया कि मैं जिस तरह था उसी तरह हूं। सुम्मा उतीतु बिल बुराक, फरमाते हैं उसके बाद मेरे लिए एक सवारी लाई गई, वही तवीलतुन, आपने फरमाया कि लंबी लंबा किस्म का जानवर था और फरमाया कि कदा से ऊंचा था लेकिन खच्चर से कुछ नीचे था, यानी बड़ा खच्चर हो तो उससे तो कुछ कद में नीचे था लेकिन गदा से ऊंचा था और वैसे तवील था, देखने में लंबा था और वसी उज़हर था, यानी उसकी पुष्ट जो है वो भी चौड़ी थी। और वो लाया गया जिसका नाम बुराक है, और ये भी हदीस में मौजूद है, हुज़ूर ने फरमाया कि कान अबयद व सफेद था। अब इसी तरह याद रखे कि बाज किताबों में यह भी आता है कि अल्लाह पाक ने जैसे कुरान में है अल्लज़ी खलक़ल मौत वल हयात, कि वो खुदा बंदे कुद्दूस जिसने मौत को भी पैदा किया है और हयात को भी पैदा किया। उलमा ने फरमाया गोया मौत भी कोई चीज है, क्योंकि मौत अगर अदम मौत होती तो पैदा करने का क्या माना, पैदा तो किसी शय को करोगे ना, जो हो ही ना शय तो कुछ ना हो तो कुछ ना हो तो कुछ नहीं होता ना, जब कोई चीज होगी तो उसी को पैदा किया जाता है। तो उन्होंने फरमाया कि दरअसल मौत जो है वो भी कोई चीज है, इसलिए एक हदीस में आता है कि मौत जो है अन्नल्लाह खलक फी सूरत कबशिन, कि एक जैसे यानी दुम्बा होता है उस नर दुम्बे की शक्ल में अल्लाह ने मौत को पैदा किया। वखलक अलहयात फी सूरत फरसा फरसिन उनसा, और अल्लाह ने हयात को जो है एक मादा घोड़ी की शक्ल में पैदा किया है, यानी ये दोनों चीजें जो है उनको जब शक्ल दी गई तो एक को शक्ल दी गई कबश की दुम्बे की। हत्ता की हदीस पाक में आता है कि जिस दिन जन्नत वाले जन्नत में पहुंच गए, जहन्नम वाले जहन्नम में पहुंच गए, जो मोमिन थे उनको अल्लाह ने जन्नत दे दी, तो अल्लाह तबारक व तआला खुद सलाम फरमाएंगे अहले जन्नत पर और फरमाएंगे कि अल वजदतुम मा वादा रब्बुकुम हक्का, ऐ जन्नत वालों जो रब ने वादा किया था वो तुम्हें पूरा पूरा मिल गया कि नहीं, कहेंगे मौला बिल्कुल अल्हम्दुलिल्लाह, अल्लाह तेरा करोड़ करोड़ शुक्र है, हमें तो जन्नत में ऐसी नेमतें मिली हैं कि हमारे अकल से भी बाला है, हमारे फिक्र नजर से भी। अल्लाह फरमाएंगे कि अच्छा اب دیکھو اب تمہارے سامنے ہم فیصلہ کرتے ہیں، ثم یجاؤ بالموت، پھر موت کو لایا جائے گا فی صورت کبش، کہ وہ اسی مینڈے کی شکل میں ہوگی، اللہ حکم دیں گے فرشتوں کو کہ اس موت کو اب ذبح کر دو، موت کو ذبح کر دیا جائے گا، اللہ فرمائیں گے اب جنت والوں کو کہہ دو کہ لا موت بعدہ، اب کوئی موت نہیں، ہم نے موت کو ذبح کر دیا، ختم، اب پھر موت نہیں آئے گی اور تم ہمیشہ اب جنت میں رہو گے، حیات لا موت بعدہ، جس کے بعد کوئی موت نہیں، جہنم والے بھی ہمیشہ جہنم میں رہیں گے، اللہ یموت فیہا ولا یحیا، نہ ان پہ موت آئے گی نہ مریں گے نہ جیئیں گے، لیکن مریں گے نہیں کیوں، موت تو مر گئی، تو اس لیے بعض علماء نے فرمایا کہ وہ حیات جو ہے جس کو اللہ نے ایک مادہ گھوڑی کی شکل میں پیدا کیا، اچھا اس کی صفت یہ تھی کہ لا یرکبھا الا الانبیاء او جبرائیل، کہ اس جانور پہ ماں سوا نبی کے یا جبریل کے کوئی سواری بھی نہیں کر سکتا، وہ حیات جس کو حیات کو شکل دی گئی تھی اس پر اگر سواری کر سکتے تھے تو صرف انبیاء علیہ السلام یا جبریل، اور اس کی شان کیا تھی کہ ما وطعت علی شیء الا احییت، کہ وہ سواری وہ جانور کی صفت یہ تھی کہ جس جگہ پر اس کا قدم آتا تھا وہ نیچے والی چیز اسی وقت زندہ ہو جاتی تھی، کوئی بوٹی ہے کوئی گھاس ہے کوئی چیز ہے، بس اس جانور نے قدم رکھا اور وہ فوراً، کیونکہ وہ تو حیات ہے، تو حیات جہاں آئے گی لازمی بات ہے کہ وہاں زندگی آئے گی، اور یہی وہ جانور تھا جس پہ جبریل آتے تھے سامری کو پالنے کے لیے، اور سامری دیکھتا تھا کہ یہ کیا چیز ہے کہ یہ جانور جہاں قدم رکھتا ہے وہ جگہ زندہ ہو جاتی ہے، تو اس بدبخت نے کیا کیا کہ جبریل جب چلے گئے تو اس جانور کے پاؤں کے نشان جو تھے وہاں سے مٹی اٹھا کے محفوظ کر لی، اور جب اس نے بعد میں وہ بت بنایا وہ بچڑا بنایا سونے چاندی کو گلا کر، تو وہی مٹی اس کے اندر ڈال لی، وہ زندہ ہو گیا، وہ تو آواز دینے لگ گیا، تو اب اس نے قوم کو دھوکھا دیا، انہوں نے کہا یہ کیا سونے کی چیز اور اندر سے آواز آتی ہے، کہا ہذا الہکم و الہ موسیٰ، یہ تمہارا بھی خدا ہے اور موسیٰ کا بھی خدا ادھر ہے، موسیٰ علیہ السلام تو بھول کے اسے طور پہ ڈھونڈ رہے ہیں، خدا تو یہاں ہمارے پاس آیا ہوا ہے، اب قوم جناب حیران ہو گئی، کیونکہ قوم کو جب کوئی آدمی شعبدہ بازی دکھا دے نا، اسی لیے آپ نے دیکھا نا کہ پیروں کے چکر میں زیادہ آ جاتے ہیں، علماء کی بات چاہے 10 سال سنتے رہیں زیادہ سے زیادہ مہربانی کریں تو کہہ دیں گے کہ اچھا یار مولوی آدمی ہے بڑا لکھا لگتا ہے، اور مرشد جو ہے وہ بالکل الحمدللہ جاہل ہو، جاہل مطلق ہو بلکہ قودن ہو، تو پھر بھی کہیں گے جی آخر مرشد ہے، نہ مرشد زیادہ ہے، ان کے بڑے حضرت ہمارے مرشد تھے، ہمارے والدین کے بھی پیر تھے، اب دیکھیں نا آخر ہمارے خاندان ان کا مرید چلایا تو ان کے آگے حضرت نیاز تو کرنی ہے، نظر نیاز تو پیش کرنی ہے، کیونکہ ہمارے خاندانی مرشد ہیں، بھئی یہ تو بالکل جاہل، انہوں نے کہا جی جاہل ہو کچھ ہو کوئی بات نہیں، لیکن ہے تو بڑے بزرگوں کی اولاد نا، وہ ایک مثل مشہور ہے نا کہ ایک آدمی گیا لکھنؤ، آپ لکھنؤ کو تو جانتے، اس میں شیعہ بڑے ہوتے تھے، اب بھی ہوتے ہوں، تو وہاں جناب اس کو ایک آدمی ٹرین میں جو کٹھے ہو گئے تو آپس میں تعارف ہوا، اس نے پوچھا کہ سرکار آپ کیس میں گراوی، نے کہا جی پاکسار کو تو قلب علی کہتے ہیں، لکھنوی لوگ بڑے نازک ہوتے ہیں نا، بڑے نازک مزاج ہوتے ہیں ماشاءاللہ، کیلا کھانے سے میرے دانت ہیلے جاتے ہیں، وہ ایسی نازک اللہ کی مخلوق ہے، ہم تو جاتے ہیں نا، ہمارے تو خیر دوست ہیں ساتھی ہیں شہر، اللہ انہیں خوش رکھے، تو اس نے کہا کہ جناب آپ کا اس میں کہا، اس نے کہا خاک سار کو قلب علی کہتے ہیں، اب حیران ہو گیا بھی قلب علی یعنی علی کا کتا، وہاں تو بڑے بڑے نواب گزرے ہیں نا قلب علی، بڑے بڑے نواب بھی گزرے ہیں، اور اب جناب اس نے پوچھا، اس نے کہا نواب صاحب مجھے آپ بڑے پڑھے لکھے آدمی اور بڑے اچھے خاصے آدمی لگ رہے ہیں، یہ آپ نے نام کیسے رکھ لیا قلب علی؟ اس نے کہا بھائی کیا پوچھتے ہو، اعمال تو اچھے ہیں نہیں، ہم نے کہا علی کے کتے بن کے ہی شاید جنت مل جائے، اس لیے ہم نے خاک ساری میں ہمارے ماں باپ نے نام جو ہے وہ قلب علی رکھ لیا. انہوں نے کہا حضرت وہاں تو اللہ کا کتا بھی جنت میں نہیں جائے گا, علی کا کتا کہاں جائے گا؟ اللہ میاں کا قانون وہاں اتنا سخت ہے کہ اللہ میاں اپنے کتے کو بھی وہاں جنت میں نہیں آنے دیتے جو اللہ نے خود پیدا کیا ہے. تو علی کا کتا کیسے جنت میں جائے گا جب خدا کا کتا باہر کھڑا ہوا ہوگا؟ تو خیر اس بات کے بعد اب نواب صاحب کو خیال آیا کہ میں نے تو شریف سے نام نہیں پوچھا. انہوں نے کہا کہ بھائی آپ کا اس میں گرامی؟ انہوں نے کہا جی مجھے خنزیر اللہ کہتے ہیں. انہوں نے کہا جی یہ کیسا نام ہوا؟ انہوں نے کہا جی جیسے قلب علی ہوا. اب کتے کا علاج تو خنزیر ہی ہو سکتا ہے, اور کیا ہو سکتا ہے؟ میں کیا نام رکھوں آپ کا؟ یا تو آپ اپنا نام تبدیل فرمائیں, اگر آپ قلب علی رہیں گے تو مقابلے پہ تو خنزیر ہی آ سکتا ہے. تو یہ بہرحال ایسی یعنی کہنے کی باتیں ہیں. اللہ تبارک و تعالی رحمت فرمائے کہ آدمی بس پیر ہے, پیر جو مرضی آئے کہتا چلا جائے, حالانکہ یہ بات نہیں ہوتی. حقائق حقائق ہوتے ہیں, ان کو کبھی تبدیل نہیں کیا جا سکتا, ان کو کبھی بدلا نہیں جا سکتا. ضروری صرف یہ بات ہوتی ہے. اب یہ علماء اور فقہا کا کام ہے کہ جیسے ایک غواص دریا میں غوطہ لگانے کے بعد اندر سے موتی نکالتا ہے, وہ جب قرآن پڑھتے ہیں, وہ جب حدیث پڑھتے ہیں تو اس سے موتی چنتے ہیں. امام شافعی رحمتہ اللہ علیہ ساری رات جاگتے رہے, آنکھیں سوج گئیں. صبح شاگردوں نے پوچھا کہ حضرت کیا وجہ ہے؟ فرمایا رات ایک آیت قرآن پہ ساری رات میں جاگتا رہا, لیکن الحمدللہ الحمدللہ صبح کی آزان تک میں نے اس اللہ کی قرآن کی ایک آیت سے 360 مسئلہ سمجھا ہے. آپ سارا دن قرآن پڑھتے رہے, مجھے بتائیں کتنے مسئلے سمجھے ہیں جو پہلے سمجھے, انشاءاللہ وہ بھی بھول جائیں گے, کیونکہ ہم نے تو قرآن کو اس لیے پڑھا ہی نہیں نا. ہم نے تو قرآن کو زیادہ سے زیادہ ایک وظیفہ سمجھا ہے, منزل پڑھنی ہے کہتے ہیں برکت ہوتی ہے. یا کوئی بندہ شندہ مر جائے تو چلو بھائی مولوی صاحب کو 2-4-5-10 روپے مل جاتے ہیں, پرانے کپڑے مل جاتے ہیں, مردے کی جوتیاں مل جاتے ہیں, وہ مردے کے اوپر پھرا کے بےچارا گھر چلا جاتا ہے. چلو روٹی تو بن رہی ہے نا اس کی, پڑا ہوا تو ہوتا نہیں بےچارا کہ قرآن پڑھ کے لوگوں کو سمجھائے, اس نے اسی صدقے کہانی پہ گزارا کرنا ہوتا ہے غریب نے. یا قرآن کا ایک بڑا فائدہ ہمارے ہاں یہ بھی ہے کہ جھگڑا ہو جائے تو بھی قرآن اٹھاؤ, رکھو سر پہ قرآن, تم سچ کہہ رہے ہیں, یا میں پیسے رکھتا ہوں قرآن پہ اٹھا لو. قرآن صرف اسی لیے آیا تھا اس دنیا میں. تو اس لیے اب بات کو سمجھیں کہ اللہ نے قرآن میں کتنا بڑا جامع لفظ, اور میرے مدنی صلی اللہ علیہ وسلم کے لیے. اب بعض علماء کہتے ہیں کہ وہی جو جانور جس کو اللہ نے حیات کا رنگ دیا تھا وہی جانور بھیجا گیا معراج میں, اور جو صحیح حدیثوں میں ہے اس میں لفظ ہے براک.

0: दिन आ सकती हैं। ये एक क्या कहते हैं नेगेटिव चीज है।
1: शाह साहब, आप आखिरी सवाल भी करें और अदनान से इजाजत भी लें।
2: आखिरी चीज बात यह है कि पहले तो मैं आपको मुबारक दूंगा कि आप रेडियो पे आते हैं और आपने बहुत आप बातचीत करते हैं और लोगों को सही इन्फॉर्मेशन देते हैं, आप सही गाइड कर रहे हैं। ये बहुत अच्छी बात है, मैं बहुत खुश हूँ कि हमारे यंगस्टर्स में इतनी हिम्मत है कि वो आगे। क्या अभी तक किसी ने वेस्ट लाइन से या कहीं से आपने रब्ता किया है कि जी मैं जो है आपके जो क्रिस है आपका जो हल्का है मैं उसके उसके उसमें बैठना चाहता हूँ, या मैं मेंबर बनना चाहता हूँ, या मैं आपकी पार्टी में ऑलरेडी हूँ और मैं फलके थिंक के फलकेली उस वेल में जाना चाहता हूँ और वहां जाके तो मैं लर्न करना चाहता हूँ जैसे कि अभी आपने कहा, और मैं भी इस पे एग्री करता हूँ कि सुमेरा ने बहुत काम किया और अपना टाइम दिया तो आज वो कामयाब हुई, क्योंकि यहाँ की जो एजेंसियां हैं वो नजर रखती हैं, ये आप और मैं इस बात पे ही नहीं हम तो वो नजर रखती हैं कि कौन सा आदमी कितनी वैल्यू रखता है, कितना काम करता है, इसके पीछे अवाम कितनी है। लेकिन अगर आप इलेक्ट होकर लोगों को भूल जाए तो वो आपको माइनस कर देते हैं, फिर नेक्स्ट टाइम आपको इलेक्ट होने में बड़ी मुश्किल आती है। तो आप ये बताएं कि क्या, और दूसरी चीज मैं आपसे ये पूछना चाहता हूँ कि ये जो हाईएस्ट कार्ड का आज आया है कि वो जो 2016 में मेरे साथ ही उनको नेशनलिटी मिली थी तो उनकी नेशनलिटी बाप और बच्चों की नेशनलिटी कैंसिल कर दी थी गवर्नमेंट ने, तो आज उनके पासपोर्ट नेशनलिटी जो है गवर्नमेंट ने हाईएस्ट कार्ड ने उनको कहा कि आप अपनी नेशनलिटी एज ए डेनिश रख सकते हैं, गवर्नमेंट आपसे छीन नहीं सकती, इसके ऊपर आप क्या कहेंगे?
0: सब सबसे पहले तो मैं कहूंगा कि कुछ लोगों ने राब्ते के, ये जब हम मीना बाजार किया था उसके बाद भी मुझे कुछ लोगों ने राब्ते किए और मैंने उन्हें कहा है कि मैं इंशाल्लाह ताला आप सब से राब्ते करूंगा और मैं आप दोनों का शुक्रिया अदा करना चाहता हूँ और बाकी मीडिया का भी शुक्रिया अदा करना चाहता हूँ कि आप लोगों ने इज्जत दी, आप लोगों ने क्या कहते हैं इतना कर दिया मेरा कि मेरी तो वाइफ कहती है, मेरी फैमिली कहती है अल्लाह करता कि सर तुम 1 साल पहले होता तो अब सर तुम आज कौंसलर के अंदर बड़े होते हैं। आप लोगों ने पता नहीं क्या मुझे बना दिया कि हर बंदे को अब मेरा पता है, जहां जाता हूँ वहां बंदा लोग के मुझे सेंटर हो हमने ये आपकी आवाज से सुना वो सुना है। मैं तो अब ये सोचता हूँ कि मैं किसी सेंटर में जाऊं कि ना जाऊं क्योंकि वो रोक लेते हैं लोग। आप लोगों की मेहरबानी है कि आप लोगों ने पता नहीं क्या मुझे बना दिया कि लोगों की इतनी इज्जत हो गई है आप लोगों की वजह से, और ये तो आप लोगों का कहते हैं आप लोगों का शुक्रिया है कि आप लोगों ने मुझे इतनी इज्जत दी है और कि लोग मुझे अब सुनते हैं मुझे गाय पूछते हैं मुझे कहते हैं। मैं तो खुद हैरान हो गया हूँ कि मैंने अल्लाह से यही सोचा था कि बस मैंने कहा था कि मैं तो मुझे नहीं था पता क्या, ये तो आप लोगों की मेहरबानी है और आप लोग का शुक्रिया मेरे पे,
1: नहीं,
0: मैं तो ये
1: मेहरबानी
0: सारा
1: आपकी, आप टाइम
0: देखिए
1: निकालते हैं, टाइम पब्लिक के साथ शेयर करते हैं।
0: राजा साहब ये तो आपकी है कि आप लोगों ने जो इज्जत दी और मैं इसका शुक्रिया अदा आपका कभी बोलूंगा आप लोगों को क्योंकि आप लोगों ने बहुत इज्जत दी है। दूसरी बात रही हाँ यंगस्टर को मैं कोशिश करता हूँ, मेरी अपनी से भांजा है मेरी बेटी है वो जहां जाते हैं वहां वो यंगस्टर पूछते हैं तो वो यही मैं कहता हूँ क्या आपको जो गाइडलाइंस है आप लोग मैं पीछे हट जाता हूँ आप लोग आगे आ जाएं क्योंकि आप लोगों का फ्यूचर है और आप लोगों ने ही आप चलना है, मैं तो यही कर सकता हूँ कि मैं करूँ। आपका दूसरा सवाल है सुप्रीम कोर्ट की डिसीशन, हाँ मैंने देखी है वो डिसीशन और मुझे बड़ी खुशी हुई है कि सुप्रीम कोर्ट ने कहते हैं 1 मंथ के अंदर 2 ऐसे फैसले दिए हैं जिससे ये पता चलता है कि इस मुल्क में कोई ना कोई सिस्टम है। पहला एक फैसला जैसे आपको पता है वो हाथ वाला आया था उसमें भी सुप्रीम कोर्ट ने कहा था कि गलती है और ये भी उनने कहा है कि ये भी उनका अच्छा फैसला है, इससे ये है कि जिन लोगों को पासपोर्ट मिले हुए हैं उनके पासपोर्ट छीनना बड़ा मुश्किल है। अब मेरा जो क्या कहते हैं अभी तो मैंने देखा नहीं है कुछ देख पा रहा
2: यही
0: हूँ
2: यही यही अदनान, यही मैं आपको रुकूंगा, यही चीज मैं आपसे पूछना चाहता था कि जो पिछले साल गवर्नमेंट ने कानून बनाए थे कि जब चाहे पासपोर्ट छीन लो, जब चाहे बॉडी सेल्स के बल निकाल सकते हैं सब कुछ, तो मैं यही आपसे जो मेरी और आपकी गुफ्तगू हुई थी मैं यही चाहता हूँ कि आप अवाम को बताएं कि इस सुप्रीम कोर्ट के इस के बाद तो हमें काफी तहफ्फुज़ मिल गया है कि हम अब مثلا سی کیٹیگری میں نہیں آتے، بلکہ ہمیں اگر ان کو لے جانا پڑے گا، ہماری نیشنلٹی چھینی پڑے گی، تو اب ہمیں یہ قانونی ایک رستہ تو مل گیا. کیا آپ اگری کرتے ہیں کہ ہمیں قانونی رستہ مل گیا ہے کہ ہم عدالت میں جا سکتے ہیں، ان کو چیلنج کر سکتے ہیں؟
0: ہاں یہ راستہ ہے راجہ صاحب. دیکھیں وہ جو دو دو دو علیحدہ چیزیں ہیں، میں آپ کو بتا دوں کہ ایک مسئلہ یہ ہے کہ یہ جو ہے نا پاسپورٹ والا قانون، یہ اس وقت بھی ہمیں اندازہ تھا کہ یہ قانون تھوڑا بہت اسی لیے چینج کیا گیا تھا کہ ان کو پتا تھا یہ ایک دو فیصلے آنے ہیں، اور سپریم کورٹ دہیے جب فیصلہ پورا آئے گا ہم پڑھیں گے، پھر میں ڈیفینیٹلی دیکھوں گا کہ اس فیصلے کے اندر کیا لکھا ہوا ہے اور اس فیصلے کا مطلب کیا ہے اور اس قانون کے ساتھ کیا ہے. دوسرا جو قانون بنایا گیا تھا نا وہ یہ تھا کہ جب آپ کے بچے غلط کام کریں نا بہت تو آپ کی پوری چھینی جا سکتی ہے. میری انفارمیشن کے بقول اس کا بھی ایک کیس سپریم کورٹ میں پڑا ہوا ہے اور اس کا بھی فیصلہ آنے والا ہے. اب جب وہ فیصلہ آئے گا تو پھر پتا چلے گا کہ اس قانون کے اندر کیا ہے. اب میں آپ کو ایک بات کر دیتا ہوں، میں نے یہ اللہ کرے کہ کوئی اس بات کو نہ لے، ہمارے آپ کو بھی پتا ہے میں نام نہیں لیتا، مگر ہمارا ایک پاکستانی بھی تھا اس چیز کے اندر انوالو تھا جس کا مقام نے چھیننے کی کوشش کی ہوگی، شاہ صاحب کو آپ کو پتا ہوگا اس کیس کا. تو آپ یہ کیا کہتے ہیں کیونکہ اس کا کوئی تھا، تو یہ آپ کیا کہتے ہیں یہ دیکھا جائے گا، مگر سپریم کورٹ نے یہ فیصلہ کلیئر کر دیے کہ پاسپورٹ دے کے چھیننا بڑا مشکل ہے. اب ہو سکتا ہے کہ اس پہ کیا کہتے ہیں گورنمنٹ انویسٹیگیشن کرے، کیونکہ مجھے پتا ہے کہ آپ میرے فون پہ تینس فال کے پچھی کے لنکس آنے لگ جاتے ہیں اور وہ تو شروع ہو گئے ہیں نا کہ یہ دیکھو ہم سچے تھے کہ ہم نہیں کر سکتے، یہ نہیں کر سکتے. تو اب یہ دیکھنے کی ضرورت ہے کہ ہمارا نیا جو انٹرکیشن منسٹر ہے موتوز کو اور ہمارا جو نیا جسٹس منسٹر ہے للی گنا وامنگ، وہ اس پہ کون سی اسٹیٹمنٹ دیتے ہیں اس فیصلے کے بعد. میں ان کا انتظار کر رہا ہوں کہ وہ
1: چلے یہ آنے والا وقت بتائے گا. تو شاہ صاحب اجازت لے عدنان سے، پھر اگلے پروگرام کی طرف.
2: عدنان بہت بہت خوشی ہوئی ہے اور امید ہے کہ اگلی دفعہ جب ہماری ملاقات ہو تو ہم تھوڑا سا جو کمیون زیادہ پاورفل ہے یا پارلیمنٹ زیادہ پاورفل ہے، کس کے پاس کیسے اختیارات ہیں، اور ڈنمارک کی جو مختلف کمیونز ہیں اس کے اوپر ہم بات کریں گے. ہم سننا چاہیں گے آپ سے، کیونکہ میں بہت خوش ہوں کہ آپ اور عزیز شان اور دوسرے جو بچے آ رہے ہیں اس پلیٹ فارم پہ وہ باقاعدہ تیاری سے آ رہے ہیں اور آپ لوگوں کے پاس علم ہے اور آپ علم بانٹ رہے ہیں اور سننے والوں کو ایک مفید انفارمیشن مل رہی ہے، کیونکہ اب ہم بوڑھے ہو گئے ہیں، ہماری عمریں اتنی نہیں ہے کہ ہم ہر روز بیٹھ کے اس کے اوپر بات کریں. تو یہ بہت خوشی کی بات ہے کہ آپ اپنی فیملی اپنی دوسری جابس کو چھوڑ کر اس پہ ٹائم دیتے ہیں، تو بہت بہت شکریہ آپ کا. میں تو آپ کا دل و جان سے دعا کرتا ہوں کہ آپ سیاست میں اسی طرح رہیں اور لوگوں تک اپنی انفارمیشن پہنچاتے رہیں.
0: شکریہ آپ دونوں کا. ہم لوگوں کو پھر ان شاء اللہ تعالیٰ بات ہوگی. میری طرف سے اللہ حافظ سب کو.
1: اللہ حافظ. بہت شکریہ شاہ صاحب. ہم شام کے پروگرام میں دوبارہ چیز کو آگے لے کر چلیں گے. آپ صاحب دونوں اجازت لیتے ہیں، اب ہمارا ٹائم ہمیں اجازت نہیں دے رہا. سمعین ناظرین، آپ سن رہے تھے عدنان علی امین کو، اور شاہ صاحب جو ہیں وہ سوال و جوابات کی محفل میں وہ اس کو لے رہے تھے، عدنان کو لے رہے تھے. سمعین، ہمارا کسی سے متفق کرنا ضروری نہیں ہے، کوئی بات کرنا چاہتا ہے، کوئی اپنی رائے دینا چاہتا ہے تو اس کے لیے ادارہ آپ کی آواز کا ٹائم حاضر ہے.

0: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू। समाज नाज़रीन, आज 11 बजे अपने खसूसी प्रोग्राम आपकी आवाज के साथ हाजिर हैं। प्रोग्राम का आगाज़ तलावत कलाम पाक और नाते रसूल मकबूल सल्लल्लाहु अलैहि वसल्लम से किया जाएगा, जिसके बाद हम समाजी, सियासी और मकामी डेनमार्क के मसाइल पर गुफ्तगू होगी। आज हमारे साथ लाइव मेहमान होंगे सैयद एजाज बुखारी, जो कि सबका डिप्टी मेयर और मौजूदा सिटी काउंसलर हैं, सिकंदर सदीक, जो कि सबका पार्लियामेंट के मेम्बर हैं और मौजूदा सिटी काउंसलर हैं, इरफान गेलानी, जो कि रीजन के मेम्बर हैं और डिप्टी मेयर हैं, ज़ीशान अली, एतदाल पसंद पार्टी के पार्लियामेंट के उम्मीदवार भी हैं और पार्लियामेंट का इलेक्शन भी लड़ चुके हैं और बड़ी आम पोस्ट पर बैठे हुए, कामरान कुरैशी, जो कि 9 सितंबर को स्वीडन में इलेक्शन हो रहे हैं उसमें पार्टी की तरफ से टिकट होल्डर हैं, सोशल डेमोक्रेट के उम्मीदवार हैं। इसके अलावा अदनान अली अमीन, जिन्हें आप सुनते रहते हैं, तजिया निगार हैं, सैयद तकीर शाह साहब जो कि थिंक टैंक हैं, मुजीब कुरैशी साहब जो कि पीपल्स पार्टी के सदर हैं। इसके अलावा और बहुत कुछ अहम शख्सियात, दिलचस्प मौजूदात पर गुफ्तगू होगी, आप भी प्रोग्राम में शामिल होंगे, अपने आरा सवालात और हमारे साथ शेयर करें, क्योंकि आपकी आवाज़ आपकी आवाज़ है। वक्त 11 बजे से हम प्रोग्राम का इंतज़ार करेंगे, आपके सवालों के मुंतज़िर हैं, हमारे साथ साथ रहिएगा।
2: मोहतरम सामईन, मेरी आज की गुफ्तगू का मौजू है मुनाफिकीन। कुरान हकीम के शुरू में अल्लाह ताला ने इंसानों को 3 ग्रोहों में तकसीम फरमाया है, नंबर 1 मोमन, नंबर 2 काफिर और नंबर 3 मुनाफिक। सबसे पहले अल्लाह ताला ने मोमिनीन का मुख्तसर जिक्र फरमाया है, फिर कुफार का जिक्र सिर्फ एक ही आयत करीमा में किया है और आखिर में मुनाफिकीन के बारे में इंतहाई तफसील से जिक्र फरमाया है। इन मुनाफिकीन का जिक्र कुरान मजीद में इतनी तफसील से इसलिए है कि ये माशरे के बदतरीन अफराद हैं। कुफार से कहीं ज़्यादा नुकसान इस्लाम को इन मुनाफिकों की वजह से पहुंचा है। यही वजह है कि अल्लाह तबारक ताला ने कुरान हकीम में इन मुनाफिकों के किरदार को पूरी तफसील से बेनकाब किया है। यही नहीं बल्कि इनके दर्दनाक अंजाम की भी मुफस्सल खबर दी है। आइए मैं आपको बताता हूं कि अल्लाह ताला कुरान करीम में इन मुनाफिकीन के बारे में क्या फरमाता है। सूरतुल बकर की आयत नंबर 8 और 9 का तर्जमा है कि और बाज़ लोग ऐसे हैं जो कहते हैं हम खुदा पर और रोज़े आखरत पर ईमान रखते हैं, हालांकि वो ईमान नहीं रखते। ये खुदा को और मोमिनों को चकमा देते हैं मगर हकीकत में अपने सिवा किसी को चकमा नहीं देते और इससे बाखबर हैं। मोहतरम सामईन, ज़रा गौर फरमाइए, हालांकि ये मुनाफिकीन अल्लाह की वहदानियत का ऐलान कर रहे हैं और रोज़े क़यामत पर यकीन का दावा भी कर रहे हैं, लेकिन अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की रसालत का इकरार नहीं कर रहे। ये उस दौर के यहूदियों का रवैया था और ये कि जब तक रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की रसालत का इकरार ना किया जाए किसी भी बात का यकीन कोई माने नहीं रखता। सूरतुल बकर की आयत नंबर 10 में अल्लाह ताला का इरशाद है कि इनके दिलों में कुफर का मर्ज था, खुदा ने इनका मर्ज और ज़्यादा कर दिया और इनके झूठ बोलने के सबब इनको दुख देने वाला अजाब होगा। सामईन मोहतरम, इस आयत से ज़ाहिर होता है कि झूठ बोलना कोई छोटा मोटा मामूली गुनाह नहीं है बल्कि झूठ वो गुनाह अजीम है जो एक मोमन को मुनाफिक बना देता है। इसीलिए अल्लाह ताला सुरुल हज की आयत नंबर 30 में झूठ का बुतपरस्ती के साथ जिक्र फरमाते हैं। इरशाद होता है कि अपने आप को बुतपरस्ती और झूठ बोलने से बचाओ। मुनाफिकों के बारे में अल्लाह ताला कुरान करीम में मजीद फरमाता है सूरतुल बकर की आयत नंबर 11 और 12 का तर्जमा, और जब इनसे कहा जाता है कि ज़मीन में फसाद ना डालो तो कहते हैं हम तो इसलाह करने वाले हैं। देखो ये बिलाशुबा मुफसद हैं लेकिन खबर नहीं रखते। आगे चलकर अल्लाह ताला फरमाता है सूरतुल बकर की आयत नंबर 13 का तर्जमा, और जब इनसे कहा जाता है कि जिस तरह और लोग ईमान ले आए हैं तुम भी ईमान ले आओ तो कहते हैं भला जिस तरह बेवकूफ़ ईमान ले आए हैं इसी तरह हम भी ईमान ले आएँ। सुन लो कि यही बेवकूफ़ हैं लेकिन ये नहीं जानते। मोहतरम सामईन, ईमान की कसौटी ये है और काबिल कबूल ईमान सिर्फ वो है जो कि सहाबा कराम की तरह का हो। गौर फरमाइए कि सहाबा कराम की कितनी इज़्ज़त अफजाई है। अल्लाह ताला ने मुनाफिकीन की एक और किस्म इस तरह बयान फरमाई सूरतुल बकर की आयत नंबर 14, 15 और 16 का तर्जमा, और ये लोग जब मोमिनों से मिलते हैं तो कहते हैं हम ईमान ले आए हैं اور جب اپنے شیطانوں میں جاتے ہیں تو ان سے کہتے ہیں ہم تمہارے ساتھ ہیں اور ہم تو ان سے ہنسی کیا کرتے ہیں. یہ منافقوں سے خدا ہنسی کرتا ہے اور انہیں مہلت دیا جاتا ہے کہ شرارت اور سرکشی میں پڑے بہک رہے ہیں. یہ وہ لوگ ہیں جنہوں نے ہدایت چھوڑ کر گمراہی خریدی, تو نہ تو ان کی تجارت ہی نے کچھ نفع دیا اور نہ ہی وہ ہدایت یاب ہوئے. بس اللہ تعالیٰ منافقین کو مہلت دے رہا ہے کہ وہ منافقت سے باز آ جائیں, اور اس نے انہیں مومنین کی دشمنی کے اندھیرے میں بھٹکتا ہوا چھوڑ دیا ہے. یہ لوگ وہ ہیں جو ہدایت کے بدلے گمراہی خرید رہے ہیں, اور یہ صرف نقصان کا سودا ہے. اس کے برعکس آئیے دیکھیے کہ اللہ تعالیٰ مومن مردوں اور مومن عورتوں کے بارے میں قرآن مجید میں کیا ارشاد فرماتا ہے. سورۃ الحدید کی آیت نمبر 12 کا ترجمہ ہے کہ جس دن تم مومن مردوں اور مومن عورتوں کو دیکھو گے کہ ان کے ایمان کا نور ان کے آگے آگے اور داہنی طرف چل رہا ہے, تو ان سے کہا جائے گا کہ تم کو بشارت ہو کہ تمہارے لیے آج باغ ہیں جن کے نیچے نہریں بہہ رہی ہیں, اور ان میں ہمیشہ رہو گے, اور یہی بڑی کامیابی ہے. محترم سامعین, یہاں کئی باتوں کی وضاحت ضروری ہے. ہم دیکھتے ہیں کہ مومن مردوں اور مومن عورتوں کے اجر یکساں ہیں. روشنی ان کے داہنی طرف ہوگی, یعنی ان کا اعمال نامہ ان کے سیدھے ہاتھ میں دیا جائے گا. اور روشنی یا نور کا سامنے ہونا تو یوں بھی صحیح معلوم ہوتا ہے کہ جب ہم تاریکی میں راستہ طے کر رہے ہوتے ہیں تو نور یا روشنی عموماً ہمارے سامنے ہوتی ہے تاکہ ہمیں راستہ صاف نظر آئے. نور یا روشنی کا مومن مردوں اور مومن عورتوں کے آگے یا سامنے ہونے کا مطلب یہ ہے کہ انہیں ان کے اچھے کاموں یعنی دنیا میں نیکیوں اور تقوی اختیار کرنے کا انعام دیا جا رہا ہے. اس ایک نقطہ کی وضاحت کے لیے حضور صلی اللہ علیہ وآلہ وسلم کی کئی احادیث کا حوالہ دیا جا سکتا ہے. مثلا حضرت انس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے خوشخبری سنا دو ان لوگوں کو جو رات کی تاریکی میں مسجدوں میں عبادت کے لیے جاتے ہیں, قیامت میں ان کے لیے ایک خاص قسم کا نور ہوگا. ابن عمر رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ فرمایا رسول اللہ نے کہ جو لوگ پانچ وقت نماز با جماعت خشوع و خضوع کے ساتھ ادا کرتے ہیں ان کو قیامت کے دن ایک خاص نور عطا کیا جائے گا. جو لوگ نماز کے سلسلہ میں اس کے برعکس ہوں گے ان کا حشر قارون حامان اور فرعون کے ساتھ کیا جائے گا. ابو سعید رضی اللہ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ جو کوئی جمعہ کے روز باقاعدگی سے سورۃ کہف کی تلاوت کرے گا قیامت کے دن اس کو ایک نور عطا کیا جائے گا جو اس کے قدموں سے شروع ہو کر آسمان کی بلندیوں تک جائے گا. اسی طرح حضرت ابو ہریرہ رضی اللہ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ جس نے قرآن حکیم کی ایک آیت ہی تلاوت کی اس کو قیامت کے دن ایک نور عطا کیا جائے گا. حضرت ابو ہریرہ فرماتے ہیں کہ فرمایا اللہ کے رسول نے کہ جس مسلمان نے مجھ پر درود و سلام بھیجا اسے ایک نور عطا کیا جائے گا جس کی روشنی میں اسے پل صراط کا راستہ طے کرنے میں آسانی ہوگی. اس طرح ہر نیک متقی اور پرہیزگار مسلمان کو برود قیامت ایک خاص نور عطا کیا جائے گا, جبکہ کفار و منافقین کے لیے معاملہ اس کے برعکس ہوگا. اللہ تعالیٰ منافقین اور کفار کے لیے فرماتا ہے سورۃ الحدید کی آیت نمبر 13, 14, 15 کا ترجمہ, اس دن منافق مرد اور منافق عورتیں مومنوں سے کہیں گے کہ ہماری طرف نظر کیجئے کہ ہم بھی تمہارے نور سے روشنی حاصل کریں, تو ان سے کہا جائے گا کہ پیچھے کو لوٹ جاؤ اور وہاں نور تلاش کرو. پھر ان کے بیچ ایک دیوار کھڑی کر دی جائے گی جس میں ایک ایسا دروازہ ہوگا جس کی اندرونی جانب تو رحمت ہوگی اور بیرونی جانب عذاب اور اذیت ہوگی. تو اس وقت منافق لوگ مومنوں سے کہیں گے کیا ہم دنیا میں تمہارے ساتھ نہ تھے؟ وہ کہیں گے کیوں نہیں تھے, تم تھے تو ضرور لیکن تم نے خود اپنے تئیں بلا میں ڈالا اور ہمارے حق میں حوادث کے منتظر رہے, اسلام میں شک کیا اور تمہاری آرزوؤں نے تم کو دھوکہ دیا, یہاں تک کہ خدا کا حکم آ پہنچا اور خدا کے بارے میں تم کو شیطان دغا باز دغا دیتا رہا, تو آج نہ تو تم سے فدیہ لیا جائے گا اور نہ ہی کافروں سے فدیہ قبول کیا جائے گا. تم سب کا ٹھکانہ دوزخ ہے کہ تم اسی کے لائق ہو, اور یہ بہت بری جگہ ہے. محترم سامعین, ابن کثیر کے مطابق پل صراط کا راستہ طے کرتے وقت مومنین اور منافقین دونوں کو روشنی دکھائی جائے گی, لیکن منافقین کے سامنے سے یہ روشنی کچھ ہی دیر بعد ہٹا لی جائے گی. یہ ان کے لیے سزا ہوگی اس مذاق کی جو یہ لوگ دنیا میں مومنین اور متقی لوگوں سے کیا کرتے تھے. سورۃ البقر کی آیت نمبر 15 میں اللہ تعالیٰ نے فرمایا کہ ان منافقوں سے خدا ہنسی کرتا ہے اور انہیں مہلت دیے جاتا ہے کہ شرارت و سرکشی میں پڑے بہکتے چلے جائیں۔ سامعین محترم، ذرا غور کیجئے، منافقین کو شروع میں تھوڑی سی روشنی صرف اس لیے عطا کی جائے گی کہ انہوں نے محض دکھاوے کی غرض سے تھوڑی بہت نیکیاں ضرور کی تھیں۔ لہٰذا ان واقعات کی روشنی میں ہم اس نتیجے پر پہنچتے ہیں کہ قیامت میں مومنین کے لیے مستقل انعام و اکرام ہوں گے، جبکہ منافقین کے ساتھ معاملہ اس کے بالکل برعکس ہوگا۔ اسی سلسلہ میں ابن کثیر نے ایک بہت طویل حدیث نقل فرمائی ہے، جس میں کہا گیا ہے کہ ہر مومن کو اس کی نیکیوں کے عوض ایک نور عطا کیا جائے گا۔ کسی کو پہاڑ کے برابر نور عطا ہوگا، کسی کو کھجور کے درخت کے برابر، تو کسی کو اس کے اپنے قد کے برابر نور عطا ہوگا۔ سورۃ الحدید کی آیت نمبر 17 میں اللہ تعالیٰ نے فرمایا کہ جان رکھو کہ خدا ہی زمین کو اس کے مرنے کے بعد زندہ کرتا ہے، ہم نے اپنی نشانیاں تم سے کھول کھول کر بیان کر دی ہیں تاکہ تم سمجھ سکو۔ محترم سامعین، یہاں اللہ تعالیٰ ہمیں یاد دہانی کرا رہا ہے کہ جس طرح وہ مردہ زمین کو دوبارہ زندہ کر سکتا ہے، اسی طرح وہ منافقین کے مردہ دلوں کو بھی زندہ کر سکتا ہے، اگر وہ سچے دل سے اپنے گناہوں سے توبہ کر کے راہ راست پر آ جائیں۔ میں دعا کرتا ہوں کہ اللہ تعالیٰ ہمیں اور آپ سب کو نیکی کی توفیق عطا فرمائے اور ہمیں نفاق سے بچائے، ہمیں صحیح معنوں میں سچا اور پکا مسلمان بنائے، تاکہ ہم سب کو بھی بروز قیامت اللہ تعالیٰ وہ نور عطا فرمائے جس کی روشنی میں ہم سب جنت الفردوس میں داخل ہو سکیں۔ آمین۔

0: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज़ है। हमारे स्टूडियो का डायरेक्ट फ़ोन नंबर है 39 29 71 04। एक दफ़ा से फिर सुन लें 39 29 71 04। नियत ख़्वाब नियत चू इन हल्फियास नल्फिया। हम अपने प्रोग्राम का बाकायदा आगाज़ अल्लाह ताला के पाक कलाम से करते हैं।
1: بسم الله الرحمن الرحيم
2: شروع اللہ کا نام لے کر جو بڑا مہربان اور نہایت رحم والا ہے۔
1: اذا السماء انفطرت واذا الكواكب انتثرت واذا البحار فجرت
2: جب آسمان پھٹ جائے گا اور جب تارے جھڑ پڑیں گے اور جب دریا بہہ کر ایک دوسرے سے مل

0: को वोट दिया, एलछानसुक बामुश्किल अंदर आई, इसी तरह रेडिकल विरिस्ता को वोट दिया। लेकिन हमारा वही बात होगी जो मैंने पहले तजिया किया था कि जब ये मैनिफेस्टो बनेगा तो इसमें आप देखेंगे हमारे मुतल्ले का कोई जो है कानून, कोई नरमी, कोई कुछ नहीं होगी। जी राजा साहब,
1: सिकंदर आपने बताया कि हमारे मतलब कोई किसी पार्टी जो हुकूमती जमात में पार्टियां बैठी हैं उसके हमारे मतलब कोई कुछ भी नहीं है, तो लेकिन जितने कैंडिडेट आते हैं इलेक्शन में ये इन्हीं पार्टियों में आते हैं हमारे गैर मुल्की बैकग्राउंड के।
0: जी राजा साहब, मुझे समझ नहीं आई, फिर फरमाएं।
1: मैंने कहा कि ये जो आपने बताया सब, ये सारा चीज़ें मंजरनामा आपने बताया कि हमारे लिए कुछ भी नहीं है, तो हमारे गैर मुल्की या मुसलमान जो है डैनिश सारे इन्हीं पार्टियों में जाते हैं, वजह क्या है
0: इसकी? मेरा ख्याल से जो देखे सब की अपनी अपनी वजह होगी, मैं जो समझता हूँ वो वजह ये है कि इन पार्टीज में सीट आसानी से निकल जाती है, इस वजह से यहाँ पे इलेक्शन लड़ना आसान होता है, इसलिए जो है यहाँ पे करियर बनाना आसान होता है। ये मेरी अपनी एक जाती राय है, आप उनसे पूछे वो आपको जवाब देंगे, लेकिन मेरी ये जाती राय है, क्योंकि नहीं तो आप ये भी पूछे ना उनसे कि अब आपकी हुकूमत आई है, आपकी पार्टी अब इक्तदार में है, तो क्यों नहीं अब आपने जो इतने 10 हफ्ते लगा के मैनिफेस्टो तैयार किया है, हमारे लिए नरमी क्यों नहीं है पासपोर्ट पे, हमारे लिए नरमी क्यों नहीं है फैमिली सामफियन पे, हमारे लिए नरमी क्यों नहीं है जो आपकी जो तरीका वारदात होती है मुसलमानों को गंदा करने में, क्यों नहीं है नरमी इन चीजों पे, क्यों नहीं नरमी? आपने क्यों नहीं ये बुरखा बैन हटाया, आपने क्यों ये कानून नहीं हटाया कि अब औरतों को अलहदा स्विमिंग करने की दोबारा इजाजत मिलनी चाहिए, आपने आपने क्यों नहीं हटाया कि ये जो इन्होंने कानून बनाया है मुसलमान औरतों के को टारगेट करने के लिए कि भाई आप जो है लाजमी आपने काम करने हैं इतने घंटे, नहीं तो आपको वो छंक्स प्लेट जो है वो क्यों नहीं आपने किया? तो इसलिए मैं समझता हूँ ये सवाल बनते हैं इनसे, पूछना चाहिए इनसे बिल्कुल।
1: और दूसरा सिकंदर, जो SF पार्टी शामिल हुई है हुकूमत में, इन्हीं स्टेशन हुकूमत से बाहर रही थी, इन्हीं स्टेशन की बातें आ रही हैं कि हम पार्किंग का कुछ करेंगे, बच्चों के 22 साल तक के जो बच्चे हैं उसको फ्री सफ़र की सहूलियात देंगे, पेंशनिस्ट के लिए कुछ करेंगे, दांतों का इलाज मुफ्त होगा, ये जो नारा है इसके मतलब बताएं।
0: देखें सबसे पहली बात यह कि जो मैंने अभी पहले आपको बात बताई है वो थी स्पेसिफिकली हमारे मतलब, तो उस पर तो मैंने आपको एक बता दिया है। आगे आपकी बात सही है कि इसके अलावा मैनिफेस्टो में बहुत अच्छी चीजें भी हैं, उसमें ये बड़ी अच्छी चीज है कि जो हुकूमत जो 22 साल से जो कम साल के बच्चे होंगे उनके लिए फ्री ट्रांसपोर्ट होगी, बहुत बहुत ही अच्छी बात है। उसके अलावा ये बताते हैं कि जो छेनले है वो इनस्टिस ने कहा कि वो फ्री होगी, लेकिन वो कल ही लास्ट लुके ने सबके लिए फ्री होगी, कल ही लास्ट लुके ने बयान दे दिया कि ये जरूरी नहीं है सबके लिए होगी। इस पर बहस चल रही है कि भाई मैनिफेस्टो में फिर लिखा क्या है और आपकी पॉलिसी क्या है। तो इसके अलावा अच्छी चीजें हैं ओवरऑल सोसाइटी के लिए, लेकिन हमारे लिए जो है ना, मैंने इस पर एक तबसरा भी किया है, पता नहीं आपने पढ़ा है कि नहीं, कि मैंने लिखा कि आप हमें फ्री दांतों के लिए तो आप दे देंगे, आप हमारे बच्चों को ट्रांसपोर्ट भी दे देंगे, लेकिन इज्जत और रिस्पेक्ट जो है वो आप नहीं दे रहे हमें, वो आप नहीं कर रहे। तो इसलिए देखें राजा साहब, आप जिस मुल्क में रहते हो ना, अगर आपकी इज्जत ही नहीं है, अगर आपको एक बराबर का शहरी ही नहीं समझा जाता, तो फिर आपको बेशक ये आपके दांत साफ कराते रहे, उससे मैं समझता हूँ कि इंसान की जो एक सेल्फ रिस्पेक्ट है जाना वो उससे कायम नहीं होती।
1: ये बात सिकंदर आपकी दुरुस्त है, लेकिन देखें ना, हमारे पड़ोस में अभी सितंबर में इलेक्शन होंगे, वहां तो कम्यून के रीजन के पार्लियामेंट के एक ही दिन गालिबन होते हैं, तो ये उसके जो है वो ट्रांसपोर्ट पेंशनिस्टों के लिए फ्री है सब, मतलब पेंशनिस्टों के लिए पास उनका फ्री है, बहुत सारी सहूलियात है, तो बाकी चीज़ें हैं उनको नज़र आ जाती हैं सियासतदानों को। कम्यून में देखे ना, चूँकि आप ख़ुद कम्यून में बैठे हुए हैं, जब लोग अप्लाई करते हैं उनकी इनकम कम होती है, तो फिर कम्यून को सहूलियात देती है, दांतों को भी सहूलियात देती है, پیپر ورک اتنا زیادہ ہو جاتا ہے کہ کئی لوگ جو ہے اس کی طرف جانا ہی نہیں چاہتے، حالانکہ قانونی ان کو سہولیات مل جاتی ہیں، آخر میں جا کر پیسے یہ خزانے سے نکالنے ہیں۔ تو یہ دانتوں والا، اینکوں والا، یہ جو ایک مافیا سسٹم ہے، ایک طبقہ ایسا ہے جس کو جو ہے پروموٹ کیا جا رہا ہے۔ اسپتالوں میں دوائیاں مفت ہیں، لیکن جب آپ اپوٹیک سے خریدتے ہیں تو وہ اس کے پیسے دینے پڑتے ہیں، جس کے پاس نہیں ہے پھر وہ کمیونوں میں جاتا ہے، پھر وہ سہولیات لیتا ہے۔ تو سسٹم آخر جا کر پھر بھی کمیون میں مانگنے کا ہی بنتا ہے۔ تو پہلے سے یہ ساری چیزیں ٹھیک کر دی جائے، آپ والی بات عزت بھی دی جائے اور یہ چیزیں بھی ٹھیک کر دی جائے، تو کیا فرق پڑے گا خزانے پہ؟
0: میں آپ کی بات سے متفق ہوں۔ ابھی پچھلے دنوں ایک اکنوم نے یا کسی ایکسپرٹ نے یہ بھی بتایا کہ اب یہ جو ممس جو ہے یہ ہاف کرنا چاہ رہے ہیں کھانوں کی چیزوں پہ، اور فروٹ اور سبزیوں پہ بالکل ہٹانا چاہ رہے ہیں۔ اس میں بھی انہوں نے یہ کہا کہ جب یہ پریکٹیکلی آئیے سامنے، جب آپ لائیں گے تو اس کے اندر جو ہے بہت سارے ایسے، آپ سمجھ لیں یہ جو ایک چین ہوتی ہے، سارے جو پروڈکشن چین ہوتی ہے، یہ ضروری نہیں کہ یہ سارا جو عوام ہے اس کو ہی یہ بینیفٹ ملے۔ یہ جو ایک پروڈکشن چین ہوتی ہے، یعنی کہ پہلے سامان بنتا ہے، پھر آگے جاتا ہے، پھر ایکسپورٹ ہوتا ہے، پھر وغیرہ وغیرہ کرتے کرتے مارکیٹوں میں پہنچتا ہے، اس چین میں یہ بہت سارا، یہ جو ممس کا جو چکر ہے، یہ ادھر شاید ان کو بھی زیادہ بینیفٹ ہوگا، اور وہاں سے جو ہے زیادہ یہ جو پرسینٹیج ہیں وہاں سے جو ہے ان کو ہوگا، لیکن ہمیں جو کنزیومر ہیں ہمیں اس طریقے سے یہ اس کا فائدہ نہیں ہوگا، کیونکہ اس پروڈکشن چین میں جو یہ رعایت دی گئی ہے ادھر ہی پوری کر دی جائے گی۔ تو بہرحال یہ تو چیزیں ابھی دیکھنے والی ہیں کہ اب آگے کس طرح ہوتا ہے، کیا وہ کرتے ہیں، کس طرح اس کو امپلیمنٹ کرتے ہیں۔ ابھی تو انہوں نے صرف کہا کہ ہم کریں گے، اب کب کریں گے یہ اب دیکھنے والی بات ہے، کیسے کریں گے یہ دیکھنے والی بات ہے۔
1: سکندر، آپ خود پارلیمنٹ میں رہے، آپ کی بڑی مضبوط آواز تھی اور آپ سسٹم کو سمجھ چکے ہیں اور جانتے بھی ہیں سسٹم کو۔ یہ جو چھپ چھپا کر جو باتیں کی جاتی ہیں، کاغذ لکھے جاتے ہیں، ایگریمنٹ پارٹیوں میں ہوتے ہیں کہ یہ کرنا یہ نہیں کرنا، لوگ دو چار دن باتیں کریں گے، دو مہینے کے بعد پھر بھول جائیں گے، اور جو کچھ اندر لکھا ہوا ہے یہ پھر آپس میں جو ہے ملی بھگت جسے کہتے ہیں، یہ سسٹم اب چلے گا؟
0: دیکھیں، بات یہ ہے کہ لوگ بہت تنگ ہیں، اور میں صرف مسلمانوں کی، مائنورٹیز کی بات نہیں کروں گا، میں بذات ڈینش میں کہوں گا کہ سارے بڑے تنگ ہیں۔ تنگ ایسے ہیں کہ کھانے حلال، مہنگائی بہت زیادہ ہو گئی ہے، بہت زیادہ ہو گئی ہے۔ ہم دیکھ رہے ہیں کہ اولی حل بہت بڑھتی جا رہی ہے، جو امیر ہے وہ بہت امیر ہوتا جا رہا ہے، جو عام طبقہ ہے وہ مشکل اپنا ٹائم گزار رہا ہے۔ ہم دیکھ رہے ہیں کہ پوری دنیا میں جو حالات ہو رہے ہیں، اس لیے میں یہ سمجھتا ہوں کہ ایک سیاسی چینج آئے گا، کیونکہ اگر یہ سیاسی چینج نہ آیا تو لوگ جو ہیں وہ اب فیڈ اپ ہیں، لوگ اب ایکسیپٹ نہیں کرتے یہ جو پرانے سٹائل کی جو سیاست ہے کہ بات آپ ایک کریں، بعد میں جب آپ کو پاور ملے تو آپ کچھ اور کریں۔ تو یقیناً کوئی نہ کوئی چینج آنا ہے، نہیں تو سیاستدانوں کے لیے ہی مشکل ہو جائے گا،
1: سیاستدانوں کے لیے مشکل ہو جائے گا سکندر۔ لیکن ایک مضبوط وائس بھی تو ہونی چاہیے، ایک لیڈر کا قد کاٹ، جس طرح کوئی اس میں کوئی شک نہیں ہے، میتے کا قد کاٹ ہے، لاس لوکے کا قد کاٹ ہے، اور بھی کوئی لیڈر ہوں گے جن کا قد کاٹ ہوگا، لیکن نئی قیادت جو ہے وہ کھل کر سامنے نہیں آ رہی، کوئی لیڈر اتنا نہیں ہے جو اتنا پاپولر ہو۔
0: نہیں دیکھیں، اصل میں بات ہی یہ ہے کہ آپ کو پتا ہے لاس لوکے جو ہے وہ ویسے ہی اس کی پارٹی ختم ہونے لگی تھی، اوپر سے قسمت ہے نا کہ ٹرمپ نے گرین لینڈ کا وہ کٹا کھول دیا، اس سے ہوا یہ کہ یہ فورن منسٹر تھا تو اس کے یہ پھر مین ہو گیا، یہ امریکہ گیا، تو اس کے بعد پھر جو ہے پارٹی زندہ ہو گئی۔ اور آپ دیکھیں کہ اس وقت جو پرانی پارٹیز ہیں وہی جو ہے لاس لوکے ہی وہ تھا جو یہ ڈیسائیڈ کر رہا تھا کہ کون سی حکومت بنے۔ اسی طرح آپ دیکھیں کہ میرے فرق اس نب تیسری بار بن گئی ہے۔ تو یہ پرانے سیاستدان جو ہے ان کا آپ دیکھیں کہ ان میں ہوتا یہ ہے کہ ان کے پاس ساری جو اسٹیبلشمنٹ ہوتی ہے، ساری جو امپس ویک ہوتی ہے وہ ان کے سروس میں ہوتی ہے، پھر ان کے پاس بہت پیسہ ہوتا ہے جس سے یہ کیمپین کرتے ہیں، لوگوں کے سامنے آتے ہیں، پھر تیسرا میڈیا ایکسس ان کے پاس ہوتا ہے جس وجہ سے جو ہے لوگوں کو یہ دوسرا آپشن نہیں دیتے۔ میں آپ کو ایک بڑی مزے کی ایک بات بتاتا ہوں، اس وقت ڈینما کی جو پاپولیشن ہے اس میں سے صرف 2% ان اسٹیبلش پارٹیز کے ممبرز ہیں، اندازہ لگائیں صرف 2%۔ تو اس فگر کو اگر آپ مد نظر رکھیں تو اس کا مطلب یہ ہے کہ ان کے زیادہ تو ان کے فالوورز نہیں ہیں، زیادہ لوگ تو انہیں پھر پسند نہیں کرتے، زیادہ ان کے ساتھ انگیج نہیں کر رہے، لیکن جب الیکشن ہوتے ہیں تو یہی پارٹیز ہوتی ہیں جن کو آپ ووٹ دے سکتے ہیں۔ تو اس کا مطلب یہ ہوا کہ پھر جو لوگ ہیں وہ پھر انہی پارٹیز میں سے کسی پارٹی کو ووٹ دیتی ہے، اور اسی لیے یہ پارٹی جو حکومت ہے اور یہ جو پارٹیز ہیں، یہ کوشش ان کی یہی ہوتی ہے جو میرا خیال ہے کہ نئی پارٹیز جو ہیں وہ نہ آئیں، کیونکہ نئی پارٹیز آئیں گی تو پھر جب الیکشن ہوں گے تو پھر جو ووٹر ہے وہ ان کو ووٹ دے سکتا ہے، نئی پارٹیز کو ان کو ضروری نہیں دینا۔ इनकी कोशिश यही होती है कि किसी तरीके से जो है नई पार्टी जो है वो ना आए, ताकि यही लोग रहें। अभी पिछले दिनों में पी अख्यास को फेलपेक ने एक बयान दिया है जिसमें उन्होंने ये कहा है कि हम चाहते हैं कि ये जो 20,000 सिग्नेचर है ना पार्टी बनाने के लिए, इसको 20,000 से 50,000 कर दिया जाए। जबकि देखा जाए कि इस वक्त 20,000 तो कहने को है, कि वैसे जब आपने देने हो तो 40,000 बनते हैं, क्योंकि अगर अमराजा साहब आपने अगर एक देना है तो फिर आप पहले जाके अपने मीडिया डी इस्तेमाल करके आप एक बार साइन करेंगे, फिर 7 दिन गुजरेंगे, फिर आप दोबारा जाके मीडिया डी से साइन करेंगे, फिर आपका एक साइन बनता है। इस तरह तो इसका मतलब ये है कि
1: ठीक है आईन में जो कुछ लिखा हुआ है, लेकिन फिर जमहूरियत कहाँ गई?
0: जमहूरियत जो है यही बात है कि जमहूरियत इस वक्त बड़ी एक चैलेंजिंग फेस से गुजर रही है। यहाँ पे सियासत जो है वो प्रोफेशनलाइज हो गई है बहुत ज्यादा, और ये इशू है बहुत बड़ा, और ये आगे भी इशू बनेगा, और इसीलिए बहुत सारी ऐसी आप समझ लें कि लोकल्स और लोग जो हैं वो सामने आ रहे हैं, ऐसी मूवमेंट सामने आ रही हैं जो ये कह रही हैं कि जमहूरियत जो है इट्स अंडर प्रेशर इन डेनमार्क। और जिस तरह के कई साल पहले जमहूरियत एक अच्छी तरफ जा रही थी, एक बेहतरी की तरफ जा रही थी, अब कुछ सालों से जमहूरियत जो है वो रिवर्स में जा रही है।
1: जमहूरियत बड़ा अच्छा फिक्र आपने कहा कि जमहूरियत रिवर्स में जा रही है, तो उसके अंदर इसी तरह बाकी हमारी जो लोकल खबरें होती हैं, लोकल बातचीत चलती रहती है, पाकिस्तानी गैर मुल्की अपना अपना जमा करते रहते हैं, लेकिन बहुत सारे लोग डेमोस्ट्रेशन भी करते हैं, बहुत सारे लोग अपने हकूक के लिए फाइट भी करते हैं, तो क्या हमारी कम्यूनिटीज सिर्फ बंद कमरों के अंदर या जहाँ मौका मिल जाए वहाँ बात करते हैं? क्या उनको जमहूरी हक मांगना हो? अब जिस तरह सियासी पार्टियों में जो लोग हैं वो अपनी पार्टियों के सामने कोई इत्तेजाज नहीं कर सकते, ये कानून इजाजत नहीं देता?
0: कानून तो इजाजत देता है, और वेरी ऑनेस्टली मुझे नहीं पता कि वो अपनी अंदरून लाइंस में पार्टीज के अंदर वो क्या बात करते हैं कि क्या सिलसिले चल रहे हैं। अलबत्त मैं ये देख रहा हूँ कि जो हमारी पब्लिक डिबेट है, जो हमारे कौमी अखबारात हैं, जो टीवी हैं, उसमें तो अनफॉर्चुनेटली हमारी जो नुमाइंदगी बहुत कम है। अब आप देखें कि मैंने भी पिछले 2-3 महीने में कुछ 3-4 कौमी अखबार में मैंने कॉलम लिखे होंगे, तो मैं इस चीज को जरूर मिस करता हूँ कि हमारी और आवाजें जो हैं, खास वो डेनिश, तुर्की, पाकिस्तानी, अरबी, कोई भी हो जो सियासत में इन्वॉल्व है, वो कॉलम लिखा करें, वो पॉलिटिकल डिबेट में इस तरह हिस्सा लिया करें। ये सोशल मीडिया पे एक पोस्ट लगा देना ये भी ठीक है, लेकिन ये है कि जहाँ पे डिबेट हो रही है, जहाँ पे फैसले किए जाते हैं, जहाँ पे एस्टेब्लिशमेंट पार्टी है, उस जगह पे आप लिखें, उधर आप अपनी आवाज को करें। मैंने अभी एक कॉलम लिखा था पिछले दिनों जिसमें मैंने ये लिखा था कि हम इस बार जो सबसे बड़ा जो लूजर है ना इस इलेक्शन में, वो हम मुसलमान हैं, माइनॉरिटीज हैं, और उसमें मैंने ये उसका बाकायदा तमहीद बांधी इस बात की, मैंने बाकायदा इसको अपने एनालिसिस दिए उसमें, तो मैंने उसमें ये लिखा, एक फिक्रा लिखा, मैंने कहा कि इशू हमारा ये हो गया है कि हम लोग जो हैं जहाँ पे हमें लिखना चाहिए, बोलना चाहिए, वहां पे हमारी आवाज है ही नहीं। अब हमारे जितने भी ये साथी हैं डिफरेंट पार्टीज में, ये अगर लिखें, ये अगर कॉलम लिखें, ये मीडिया में आए, अपनी आवाज उठाएं, तो फिर ही प्रेशर आप बिल्ड करते हैं ना, वैसे तो आप प्रेशर नहीं बिल्ड कर सकते। तो मेरी उसमें मैंने कॉलम में इस पे पूरी तफसीलन मैंने लिखा है कि क्यों मैं समझता हूँ कि हम जो मुसलमान हैं हम सबसे बड़े लूजर हैं इस इलेक्शन में, और उस हारने की रीजन भी हम खुद हैं। उसमें फिर मैंने ये लिखा है कि क्यों हम रीजन है। मैं अपने जो जितने भी है सामाईन है उन सबको मैं ये कहूंगा कि वो जरूर मेरा कॉलम पढ़ें जिसमें मैं अपनी वो एनालिसिस देता हूँ कि हम हमारी अपनी गलती क्यों है कि हम ये इलेक्शन हारे।
1: लेकिन सिकंदर ये बहस भी शुरू हो जाती है कि आप इतने कॉलम लिखते क्यों हैं? आप मुझे बताएं, अगर मैं आपसे सवाल करूं कि जो बैकग्राउंड के मुसलमान हैं या अपना गैर मुल्की हैं, वो कितने लोग हैं जो सियासत में हैं, जो कॉलम लिखते हैं, कितने आप पढ़ते रहते हैं उनके, कोई तादाद है इस तरह की?
0: मैंने तो आज तक नहीं देखा किसी का।
1: तो लेकिन ये सुनने में आया, मैं किसी ने कहा जी कॉलम लिखने से क्या होता है,
0: ये तो मेरे ख्याल से कुछ जाहिल बंदा ही कह सकता है कि कॉलम लिखने से क्या होता है। जहाँ पे डिबेट हो रही है, जहाँ पे आप ओपिनियन मेकिंग करते हैं, वो आप अपने घर में बैठ के कमरे में तो नहीं ना करते, वो आप पब्लिक डिबेट में ही करते हैं, ऑफलाइन डिबेट में ही करते हैं। तो ये जिसने भी आपको कहा है वो मैं समझता हूँ कि वो सियासी तौर पे मुकम्मल तौर पे वो अभी ABC कभी नहीं उनको पता होगा, क्योंकि कॉलम लिखने से ही, टीवी में आने से ही आपका आपकी जो एक आवाज है वो सुनी जाती है, आप ओपिनियन मेकिंग करते हैं, आप एक नैरेटिव बिल्ड करते हैं, वो तब होगी, तब आप क्या कहते हैं अपने अपने इंटरेस्ट के लिए आप काम कर सकते होंगे। बहुत जरूरी होता है जहां
1: सिकंदर
0: पे
1: जिस तरह
0: डिबेट हो
1: देखें
0: रही
1: ना,
0: है।
1: आप कॉलम लिखते हैं, अभी हम देखते रहते हैं कि पाकिस्तान के जो सफीर हैं वो भी जो है वो लिखते रहते हैं, मुलाकातें करते हैं, लोगों से मिलते हैं, इंडस्ट्री से मिलते हैं, तो एक्टिव रोल अदा करते हैं। आप क्या कहेंगे उनके मुतालिक?
0: देखिए मैं ये कहूंगा कि हमारे जो सफीर मोहतरम है अम्बेसडर शोएब सरवर साहब, मैं ये जरूर कहूंगा कि मैंने भी कई अब अम्बेसडर्स देख चुका हूँ, बड़े अच्छे से अम्बेसडर आए हैं हमारे डेनमार्क में, लेकिन इन जैसा ना कभी आया है और मेरा नहीं ख्याल कि इन जैसा कभी आएगा। देखिए इनकी जो ओपन डोर पॉलिसी है कम्युनिटी के हवाले से, मैं समझता हूँ वो एक बिल्कुल बेमिसाल है। आज तक मैंने नहीं देखा कि किसी अम्बेसडर ने इस तरीके से कम्युनिटी के साथ एंगेज किया हो और इस तरीके से अपनी ओपन डोर पॉलिसी रखी हो कि किसी को कोई मसला हो, किसी को कोई इश्यू हो, वो एम्बेसडर साहब से डायरेक्ट जो है राबता कर सकता है। मुझे पता है कि हमारे जो बड़े जो मोहतरम पर्सनैलिटीज हैं इस कम्युनिटी की, उन सब का अच्छा राबता है, वो सबके साथ एंगेज करते हैं। और आप देखें कि अभी पिछले दिनों मैं खुद तो वहां नहीं था, लेकिन मैंने देखा कि वहां पे एल्बस रोड में कोई मीना बाजार या कोई इस तरह का कोई सिलसिला था, कोई कल्चरल प्रोग्राम, उसमें एम्बेसडर साहब जो है हमारे पाकिस्तानी जो एम्बेसी है, उन्होंने 14 मुल्कों के एम्बेसडर जो है उनको एक प्लेटफॉर्म पे वहां पे लेके आए, हमारा कल्चर दिखाया। तो मैं ये समझता हूँ कि इसके अलावा मुझे पता है कि वो यहाँ की हुकूमत के साथ यहाँ के इनके सिलसिले जो है बड़े अच्छे कर रहे हैं, वो बड़ी अच्छी नुमाइंदगी कर रहे हैं और पाकिस्तान और डेनमार्क के टाइज को वो बहुत बेहतरीन तरीके से जो है आगे लेके चल रहे हैं। इसके बाद अब ये देखें कि मैं ये समझता हूँ कि इस वक्त जो काउंसलर सेक्शन है उसमें किसी का भी वास्ता पड़ेगा। मुझे पिछले दिन कोई कह रहा था कि उनकी जिस तरह की वहां पे सर्विस है, जिस तरीके से वो तावन करते हैं, कोई खुदा ना खास्ता हो जाए मजबूरी, कोई खुदा ना खास्ता कोई इशू ऐसा हो जाए, एमरजेंसी पड़ जाए, तो ये एम्बेसी फुल तावन करती है। मैं आपको बताता हूँ कि अभी अल्लाह पाक उनको जन्नतों में जगह अता फरमाई, अभी PhD स्टूडेंट थे जो अल्लाह को प्यारे हुए हैं, फोत हो गए हैं, तो उनको पता चला, उसमें मुझसे किसी ने यहाँ पे रब्ता किया, मैं नाम नहीं लूंगा, किसी ने रब्ता किया मुझसे, कहा कि भाई ये हो गया वाकया, हम पैसे इकट्ठे कर रहे हैं तो एम्बेसी से हम रब्ता करना चाह रहे हैं कि वो भी हमारे साथ तावन करे। मैंने कहा ठीक है मैं उनसे बात करता हूँ। मैंने फोन किया और मैंने जो अली साहब है, अली सतार साहब जो काउंसलर है, उनसे मैंने कहा कि भाई यहाँ पे ये वाकया हो गया है, तो उन्होंने मुझे उसी वक्त उसी सेकंड में कहा, मुझे जिस जिन्होंने आपको फोन किया मुझे उनका नंबर दें ताकि हम उनसे रابطے में आए और हम पूरा तावन करेंगे। तो फिर आपके सामने अब बकाया अच्छे तरीके से, मतलब जो कम्युनिटी एक एक एक पाकिस्तानी के लिए, एक नौजवान के लिए जो इस मुश्किल टाइम से उनकी फैमिली जो गुजर रही थी, जो एक हादसा हुआ है उस पर जिस तरीके से वो उन्होंने फौरन रिएक्ट किया, कम्युनिटी का साथ दिया, मैं समझता हूँ ये एक अच्छा उनका एक अमल है, अच्छा एक उनका एक तरीका है। तो इसलिए मैं ये समझता हूँ कि ये कम्युनिटी जो है इन्हें बहुत ही इस चीज का ख्याल रखना चाहिए कि एम्बेसी और एम्बेसडर साहब जो हैं वो बहुत एक अच्छा काम कर रहे हैं और उस काम में इनको हमेशा हम सबको साथ देना चाहिए।
1: सिकंदर, ये बात तो बिल्कुल पॉजिटिव है कि अम्बेसी का अमला हर किसी से तावन करता है, और आपने भी बताया, उबैदुर रहमान कुरैशी साहब ने भी ये बताया। सिकंदर, आप बात कर रहे थे तो आपने देखा कि पिछले दिनों एक प्रोग्राम हो रहा था, कुछ तंजीमात भी वहाँ मौजूद थी, उस पर जो है सफीर मोहतरम के मतलब भी बात की गई, उसके बाद एक इश्तहार भी हमारी नजरों से गुजरा, तो एज ए पॉलिटिशियन आप भी चूंकि लोकल हैं, आप क्या कहेंगे?
0: जी राजा साहब, मेरे नजरों से भी वो गुजरा है और मैं समझता हूँ वो बड़ी एक शर्मनाक एक आर्टिकल था जो लगा है, और मैंने जब पहले देखा है तो मुझे यकीन नहीं आया कि हमारी जो यहाँ की इतनी सारी जो सियासी तंजीमें हैं उन्होंने इस तरह का कोई बयान दिया हो, ये मैं इस चीज को मान रहा नहीं था। उसके बाद मेरी जो मियाँ मंशा साहब हैं उनसे भी बात हुई, उन्होंने भी मुझे फिर यही बात बताई कि जिस तरीके से इस चीज को पेश किया जा रहा था ऐसी हरगिज बात नहीं थी। वो एम्बेसी साहब के साथ उनके बड़े अच्छे तलकात हैं, एम्बेसी के साथ बड़े अच्छे तलकात हैं, तो ये कोई स्पिन दिया जा रहा था। तो फिर मैंने बाद में देखा कि आपने भी जो डिफरेंट सदूर हैं, जो डिफरेंट सदर हैं इनके पार्टीज के, उनसे आप बात कर रहे हैं और सभी इस चीज को डिनाई कर रहे हैं कि हमने तो बिल्कुल ऐसा बायकॉट का एम्बेसी का तो कोई बात हमने की नहीं है और ना ही हम इस चीज को मानते हैं, जो कि मैं समझता हूँ बड़ी अच्छी बात है कि इन सब ने उस जाली खबर को या नकली खबर को یا آپ سمجھ رہے ہیں کہ جو کسی نے کو جو شیطانگی کی ہے اس چیز کو جو ہے انہوں نے سب نے ڈینائی کیا. اور میں یہ ضرور کہوں گا کہ یہ ایک بہت بڑا کرائم بھی ہوتا ہے, کیونکہ اب اگر جن تنظیموں کے نام لکھے ہوئے تھے ان سب نے اگر بعد میں یہ کہا کہ ہم نے یہ نہیں لگوایا آرٹیکل, اور ہم نے اس میڈیا میں, اور ہم اس کو کنڈیم کرتے ہیں, تو پھر میں سمجھ یہ ہر بات اچھی بات ہے, یہی توقع تھی میری ان سے. لیکن پھر میرا خیال یہ ہے کہ ان سب کو جن تنظیموں کے وہاں نام لکھے ہوئے تھے ان سب کو اس میڈیا سے رابطہ کرنا چاہیے, اور اس میڈیا سے کہنا چاہیے کہ آپ نے ہماری تنظیموں کے نام کیوں لکھے ہیں. اور وہ میڈیا جو ہے وہ بعد میں, جسے ہم ڈینش میں پریکٹیل سے کہتے ہیں, کہ وہ بعد میں دوبارہ آرٹیکل چھاپیں کہ یہ آرٹیکل جو تھا اس میں فیکٹس غلط تھے, ان تنظیموں نے یہ نہیں کہا, کیونکہ نہیں تو یہ سائبر کرائم بنتا ہے, یہ ڈینش لاء کے مطابق بھی کرائم بنتا ہے, اور یقیناً یہ پاکستانی قانون کے تحت بھی ایک کرائم بنتا ہے. تو میں سمجھتا ہوں کہ جتنے بھی تنظیمیں ہیں ان کے جو صدر ہیں جنہوں نے آپ کے ریڈیو پہ بعد میں کہا ہے کہ ہمیں تو نہیں پتا یہ کس طرح لگا ہے اور ہم اس کو کنڈیم کرتے ہیں, انہیں اس میڈیا سے رابطہ کر کے کہنا چاہیے کہ آپ بتائیں یہ کس نے لگوایا ہے, آپ نے ہمارا نام استعمال کیا ہے تو یہ کس نے لگوایا ہے, اور آپ اس کی پریکٹیکل سے کریں, آپ دوبارہ آرٹیکل بنائیں جس میں آپ لکھیں کہ یہ آرٹیکل غلط تھا, اس میں فیکٹس غلط ہے, اور اگر وہ یہ نہیں کرتے تو پھر ان کے خلاف پرچہ کریں, کیونکہ یہ بہت بڑی بات ہے کہ آپ کسی تنظیموں کے نام لے کے یہ کہہ دیں کہ ان سب کہہ رہے ہیں کہ پاکستانی امبیسی کا بائیکاٹ کیا جائے. اگر یہ بات نہیں ہوئی, جو کہ میں سمجھ رہا ہوں کہ آپ کے ریڈیو پہ آ کے سب نے بعد میں کہا ہے کہ یہ بات ایسی نہیں ہے, تو پھر ان کو اس میڈیا سے رابطہ کر کے کہنا چاہیے بتائیں یہ آپ نے کیوں لگائی ہے, کس نے لگوائی ہے خبر, اگر آپ لوگ ہم نے خود نہیں لگوائی. تو میں سمجھتا ہوں کہ یہ ایسے چند لوگ ہیں یا لوگ ہوتے ہوں گے جو ایک غلط فہمی کریٹ کرنے کی کوشش کر رہے ہیں یا ایک کسی ایجنڈے کے تحت کام کر رہے ہیں, آئی ڈونٹ نو, لیکن میں نے وہ خبر بالکل دیکھی ہے اور مجھے بڑی خوشی ہوئی ہے کہ جتنے بھی تنظیمیں ہیں ان سب نے تقریباً جو میں نے دیکھا ہے ان سب نے کہا کہ یہ جھوٹی خبر ہے, غلط خبر ہے, ہم نے ایسی بات نہیں کی. ہاں میرا مشورہ ایک بار پھر دہراتا ہوں, یہی ہوگا کہ وہ اس میڈیا سے آپ رابطہ کریں, ان سے کہیں کہ آپ کس نے یہ لگوائی ہے, اگر ہم آپ لوگوں نے ہمارے نام لکھے ہیں تو کس نے لگوائی ہے خبر, ہم نے تو نہیں لگوائی, اور وہ اس کو صحیح کریں, بغیر سے کریں, اور اگر وہ نہیں کرتے تو ان کے اوپر یہ کرائم بنتا ہے, یہ سائبر کرائم بنتا ہے.
1: سکندر, آخر میں آپ کیا کہیں گے کہ چونکہ الیکشن تو ختم ہو گئے, الیکشن کے بعد آپ اس دن سے ایکٹیو رہے, آپ نے ایکٹیو رول ادا کرتے ہیں, سٹی کونسل میں بھی کرتے ہیں, کالم بھی لکھتے ہیں, اور بالکل ہر وقت سیاست کے ساتھ جو ہے وہ ٹچ بھی رہتے ہیں, اپنا کام بھی آپ کرتے رہتے ہیں, بہت سارے مسائل بھی آتے جاتے رہتے ہیں, تو ان ساری چیزوں کو آپ مینج کر لیتے ہیں, تو سب کو مینج کرنا چاہیے, کوئی سیاست میں جانا کوئی وہ کیا سمجھتے ہیں کہ کوئی مذاق تو نہیں ہے, کوئی کھیل تو نہیں ہے کہ بس میں نے پارٹی چلا گیا, میں نے ممبرشپ لے لی, جیت گیا, مجھے سیٹ مل گئی, میرا ایک نام بن گیا, تو یہ سیاست تو نہیں ہے.
0: نہیں, میرا خیال سے سیاست جو ہے وہ آپ کو ایسی کرنی چاہیے کہ پتہ چلے کہ آپ کے ووٹرز کو کہ آپ اگر ان سے ووٹ لیے ہیں, انہوں نے آپ کو ووٹ دیے ہیں, تو پھر آپ نے ان کی نمائندگی بھی کی ہے. میں اس چیز کو, میں سچی بات ہے بڑے اسٹرانگ لفظ یوز کروں گا, میں تو اس کو منافقت سمجھتا ہوں کہ اگر آپ کسی ایک گروپ کے ووٹ لیں لیکن بعد میں آپ جا کے ان کی نمائندگی نہ کریں, یہ تو منافقت ہوئی. تو میں تو سمجھتا ہوں کہ جن کے آپ ووٹ لے رہے ہیں, جن سے آپ ووٹ لے رہے ہیں, تو پھر آپ, یہ ضروری نہیں ہے کہ آپ جو وعدے کریں وہ پورے ہو جائیں, کیوں سیاست میں یہ اٹس ناٹ, یہ گارنٹی تو نہیں ہوتی اس بات کی, لیکن یہ ضرور ہے کہ جن کے آپ ووٹ لے رہے ہیں ان کے لیے پھر آپ نمائندگی بھی کریں, ان کے لیے فائٹ بھی کریں. یہ میں سمجھتا ہوں کہ یہ ایک بیسک اصول ہونا چاہیے سیاست دانوں کا, سیاست میں آنے کا, کہ اگر آپ کسی سے ووٹ لے رہے ہیں تو ان کی نمائندگی بھی کریں. یہ میں سمجھتا ہوں غلط بات ہے کہ آپ ووٹ ایک اسپیسیفک گروپ کے لیں, بعد میں جا کے آپ کسی اور کی نمائندگی کریں.
1: سکندر, آپ کا بہت شکریہ, آپ نے قیمتی ٹائم دیا. آخر میں آپ کوئی ڈینش میں میسج دینا چاہیں؟
0: یہی غنی کا مسجد ہے, میں اس کے دل چاہیے تموکچد, میں اس کے دل چاہیے یہ پوری چیک فتی تے اتے وہ تو فارم فارم چھو دے تے وہ فارم تین پانچ فارم چھو دے تے وہ تو ہا کیس کے بھی انفلوئنس سپاس مول ہے تے ای وی سپاس مول ہے تے تے سرفا فارم تین پانچ فارم چھو لے اوورلیڈ تو دے اندر. Jeg tror på det første. Man skal selv være med til at forme sine børns fremtid. Man skal selv være med til at aktivt deltage i det samfund, man lever i. Det her, det er vores land. Jeg elsker Danmark. Danmark er mit land. Jeg har rødder i Pakistan. Jeg har en kærlighed til Pakistan. Jeg er født i Danmark. Danmark er mit land. Det her, jeg bor. Det her, jeg har min hverdag. Og hvis ikke jeg deltager demokratiet, hvis ikke jeg deltager i beslutningsprocesserne, hvis ikke jeg deltager, og jeg behøver ikke at være enig. Vi kan godt have forskellige holdninger, vi kan godt være uenige. Det er det, der er det smukke med demokratiet, at argumenterne mødes, og de brydes, og deraf kommer der så løsninger. Det er demokratiet, og det er sådan, det fungerer. Så det er vigtigt, at man deltager. Det er vigtigt, at man gør sin indflydelse gældende. Det må være mit budskab til de unge. Det må være mit budskab til alle derude. Husk at deltage. Husk at deltage.
1: Husk at deltage. Tak for ordet. Sikandar, bahut shukriya, aapne kitni time hamare saath share kiya. Sama nazreen, ye the Malik Sikandar Siddiq, jo ke Free Grown Party ke chairman hain. और उन्होंने जो कुछ कहा आपने भी सुना, ये लाइव प्रोग्राम में होता है, सब कुछ चला जाता है, तो हमारा किसी मुतफिक होना जरूरी नहीं है। अगर आप कोई बात करना चाहें, अपनी राय देना चाहें, तो आपके लिए आपकी आवाज़ का टाइम हाजिर है।
2: सामईन कराम, FM 92.9 पर हम रेडियो आपकी आवाज़ के साथ आपकी खिदमत में हाजिर।

0: था, तो कोई वाकया हो गया था जिसके लिए वो डिसमिस्ड हो गया था। तो वो जस्टिस मिनिस्ट्री में भी रहा हुआ है और वो डिफेंस मिनिस्ट्री में भी रहा हुआ है, तो सर उसकी उसका क्या कहते हैं, और पार्टी के अंदर वो फैंस का भी रहा हुआ है सर, उसका नॉलेज बहुत है, उसका क्या कहते हैं एक्सपीरियंस बहुत है, और वो एक अच्छा मिनिस्टर बन सकता है, वो अपने पे रहे। ये नहीं है, उसमें एक चीज का फर्क बहुत है कि वो उस तरह जज्बे में नहीं आ जाता जिस तरह ये रास्मस स्टॉकलोन आता है, रफाल वैन आता है, उस तरह वो के स्टेटमेंट्स नहीं देता वो, क्योंकि
1: जी
0: उसको पता होता है
1: अच्छा
0: कि किसको मिलती है। और मैं आपको एक इन्फॉर्मेशन ये दे दूं कि मैंने आज सुबह एक बंदे के थ्रू उसको एक मेल लिख दी हुई है कि ये जो वाकया हमारे हो रहे हैं मस्जिदों पे और उस पे, तो उसने मेरे उसको लीग ने कहा था कि हम उसको ब्रीफ कर देंगे और डेफिनेटली वो रابطہ करेगा हमसे कि यहाँ पे क्या हो रहा है। मैंने उससे कहा कि ये बहुत
1: अदनान
0: हमारा
1: अदनान अदनान, मैं आपसे लोगों की इंफॉर्मेशन के लिए एक बात करना चाहता हूँ। क्या आप
0: जी
1: मुझसे एग्री करते हैं डेनिश कॉन्स्टिट्यूशन के अंदर जो मजहबी, जैसे हमारी मसाजिद हैं या सिनिकाल्स हैं यहूदियों के, या चर्च हैं या दूसरी चीजें, ये चर्च मिनिस्ट्री के नीचे ये उसके अंदर रजिस्टर्ड होते हैं, लेकिन जो कल्चर है, जो कल्चर है सेंटर्स हैं, कल्चर सेंटर्स हैं, ये कल्चर दोनों के अंदर होते हैं, कल्चर मिनिस्ट्री के अंदर भी रजिस्टर्ड होते हैं और चर्च मिनिस्ट्री के अंदर भी होते हैं। क्योंकि जब आप उनको कहते हैं ना कि हमने एक सैली जो है वो बिल वेल्स है इसके अंदर रखा हुआ है, या हम कोई अपनी फ्यूनरल्स वगैरह के लिए करते हैं, लेकिन वो ऑफनली जो ये पॉइंट सबसे बड़ा ये है कि क्या वो ऑफनली उनको मस्जिद की हैसियत हासिल होती है या कि वो एज ए कल्चर सेंटर होता है।
0: रन साहब, सॉरी शाह साहब, जो जो 80 जो 70 से 80% है ना वो कल्चर सेंटर डेनमार्क में, क्योंकि मस्जिद की इजाजत लेने के लिए एक लैदा प्रोसेस होता है और एक लैदा लैदा क्या कहते हैं प्रोग्रेस होता है। और उसकी मोटी एग्जांपल यही है कि आप देखें हेल्सिंग में वो मस्जिद बनाना चाहते हैं रिवील मस्जिद, और आप देख लें कि उसकी कितनी मुसीबत पड़ी थी और कितनी क्या कहते हैं था। तो जो रजिस्टिंग्स है ना जो मेरी नॉलेज में है वो यही है कि 75% जो है ना वो कल्चर सेंटर से रजिस्टर है, और कल्चर सेंटर की जो चीजें होती हैं वो कल्चर सेंटर के अंदर होती हैं। मगर हो सकता है कि वो मिस्ट्री चेक करी हो, क्योंकि मुझे याद है कि इसका एक पता नहीं 2 या 3 साल पहले एक मिस्टर को आया था और उसके अंदर 3-4 मिस्टरों ने फिर इसका जवाब दिया था, क्योंकि वो जस्टिस मिनिस्टर भी था, होम मिनिस्टर भी था, इंग्लिश मिनिस्टर भी था और कल्चर मिनिस्टर भी था, अखिया के भी था, 5 थे, मगर 3 के 5 थे वो इधर, तो फिर उन्होंने मिक्स करके एक जवाब दिया था। मगर
1: जी
0: होते ये कल्चर सेंटर जो कल्चर इन्वेंट है वो सारा कल्चुअल मिनिस्ट्री के अंदर होता है। और उसकी भी बात आप सुन रहे कि वो इस वक्त वो उसके पास है, अब सीनियर स्टाम्प है जो है की ये मिस्ट्री उसके पास है, पहले थी
1: जी जी
0: याकब इंगल स्मिथ के पास, अब वो है सीनियर स्टाम्प के पास।
1: अच्छा, सबसे इम्पोर्टेंट सवाल ये है कि मैं थोड़ा सा उस पर चर्चा करता हूँ, फिर मैं आपसे उसे जवाब लेना चाहता हूँ कि हमारे मोस्टली जो सियासी पार्टियां थी इलेक्शन में, उनका नारा था कि हम पेंशनिस्टों को बहुत ज्यादा सहूलत देंगे, उसके बाद पानी जो है यहाँ पीने का 30% से लेके ऊपर तक जो है वो गंदा पानी है पीने का, हम उसके पीछे देखेंगे, और फिर जो है फॉरनर्स को, और ये वादा किया गया था कि फलस्तीन की आजादी और दूसरे ममालिक की आजादी के लिए जो भी वोट हासिल किए वो किएंगे। क्या अब जो हमने ये हुकूमत बनते देखी है, ये जो इसको मैं पीडीएम की गवर्नमेंट कहता हूँ, सवाल ये है कि ये जो बनती देखी है इसके अंदर जितने भी जैनिश तजिया नगार हैं या जितने भी सियासी मुबसरीन हैं, उन्होंने किसी एक पार्टी का एग्जाम्पल, वो रेडिकल हो या वो मॉडरेट हो या वो SF हो या वो अल्टरनेटिव हो, जो भी पार्टी इस गवर्नमेंट के अंदर भी शामिल है, सपोर्ट कर रही है, क्या उन्होंने अपना कोई वादा जो है उसको पूरा करने के लिए, मिनिस्ट्री तो ले ली एक अलहदा बात है, क्या उन्होंने ये स्क्रिप्टली ये चीज जो है हुकूमत से, यानी के स्टेट मिनिस्टर से یہ منوائی ہے کہ بھائی ہم نے یہ چیزیں جو ہیں اس کے اندر رد و بدل کرنا ہے، کیا اس کا کوئی امکان ہے یا نہیں؟
0: کیا سب اس کے اندر یہ ہے کہ میں دو پہلو اس کو بتا دوں. فرسٹ آف آل یہ ہے کہ ایک تو وائکنگز کون لے بنے، اور ابھی ہمیں جو وائکنگز کون لے وہ تو ہم نے پڑھا، اس کے بعد ہم نے کوشچن کی. اس کے اندر میں آپ کو بات بتا دوں، پینشن کے حوالے سے آپ نے بات کی ہے، اس کا ایک کمیشن بورڈ بھی آئے گا جو دیکھے گا کہ پورا پینشن سسٹم کیا ہے. اس کے ان نے سب سے پہلا پوائنٹ یہ کیا ہے کہ جو سب جن کے پاس سب سے کم پیسے ہیں ان کی 1000 پینشن بتائی جائے گی. مجھے نہیں پتا کب بتاتے ہیں، 2 مہینے لگتے ہیں، 3 مہینے لگتے ہیں. دوسرا یہ کیا کہ جو آنے فنکشن ہے اس کو بھی 3000 تک زیادہ لے کے جائیں گے، اور اس کے بعد ایک کمیشن بورڈ بنائے گا جو ساری پینشن سسٹم پہ دیکھے گا. یہ جو بل فیسفلی 2006 میں بنی تھی کہ جس سے یہ کہا گیا تھا کہ پینشن بڑھتی جائے گی، وہ روک دی گئی ہے. اسپاٹ ایونٹ فوپ وہ بھی آئے گا، وہ اس کا کیا کہتے ہیں کچھ لوگوں کی ایوننگ ہے، وہ بیسٹ وہ بھی کمیشن میرے خیال سے چیک کرے گا، تو اس کے بعد ہی کیا کہتے ہیں دیکھا جائے گا. وعدوں میں سے دیکھا جائے نا تو سب سے زیادہ جو وعدے پورے کرنے کی کوشش کر رہے ہیں نا، جو بگیسٹ چینج آئے گا اس کے اندر وہ ہے جو انگلش لسٹ نے بات کی تھی کہ سیلری جو ہے نا اس کو مفت کیا جائے گا نیکسٹ 10 ایئرس کے اندر اندر. کیسے اس کو مفت کیا جائے گا یہ ابھی ہمیں نہیں پتا، اس کا بھی ایک رقوم بنے گا. دوسرا ان کا ایک وعدہ تھا جو یانگسٹر کے لیے لے کے آ رہے ہیں 22 سال تک، وہ یہ ہے کہ یہ جو جوان لڑکے بچے ہیں نا وغیرہ ان کے لیے فری کیا جائے گا بسوں کو ٹرینوں کو کہ وہ اس پہ سفر کر سکیں. تو وہ کیا کہتے ہیں بر اس کے اندر بھی ایک کیا کہتے ہیں فارم کی طرح چینج آئے گا. تیسرا ان کا وعدہ جو ان نے کیا ہے وہ یہ ہے کہ یہ جو بینزین پرائسز ہیں نا اس کے بھی غور کیا جائے گا، اور یہ فورن کیا جائے گا. یہ میرے خیال سے نیکسٹ ویک اندر اندر ہی کچھ نہ کچھ اس کا کیا کہتے ہیں آ جائے گا. دوسرا ان یہ لائے ہیں کہ فرواس پیسہ جو ہے نا وہ 25% سے 12.5% کی جائیں گی، اور مطلب کہ وہ ایک قسم کی سویڈن اور نارو کی جو نارمل پرائز ہیں اس پر لائی جائیں گی، اور فروٹ جو ہے نا وہ پورا فری کیا جائے گا. یہ تھا ریڈ بلاک کی طرف سے، جو ریڈ بلاک کے
2: یہ جو آپ بات بتا رہے ہیں یہ تو خیر جو کھانے پینے کی چیزوں پر ملے گا چھوٹ ملے گی. جو ابھی جو اس سے پہلے آپ کو پتا ہے کہ ریڈیکل ونسٹا کے جو وزیر بنے تھے مانو شرین، جو کہ غالب 3 اکتوبر 2011 کو وزیر بنے تھے، اور اب جون کو جو ہے 3 جون کو جو ہے یہ سمیرا نوا بنی ہے، وزیر بنی ہے جو مولیات کی بنی ہے. تو آپ دونوں میں کیا فرق دیکھتے ہیں؟ وہ اپنا بیک گراؤنڈ تو ان کی وہ پنجاب سے پنجابی تھے، وہ انڈیا پنجاب سے تھا. سمیرا جو ہے وہ افغانستان سے اس کے والدین آئے تھے، کیونکہ وہ خود یہاں پیدا ہوئی ہیں. تو دونوں اسی پارٹی میں وزیر بنے ہیں، تو آپ بتائیں کہ مانو شریر نے کوئی کام کیا تھا اور یہ بھی کوئی کام کریں گی؟
0: رضا صاحب میں ایک بات کہوں گا کہ شمیہ پہ مجھے تھوڑی امید ہے کہ یہ کام کرے گی، کیونکہ پچھلے 3-4 سالوں سے نا جب سے یہ حکومت بنی ہوئی ہے نا اس کے ساتھ مجھے نہیں پتا گاڑی خیر میں اس میں زہیر اور یہ سارے بیٹھے ہوئے ہیں ان کو سر دوسرا اس کا بنکل کا پتا ہو. میرا جو اس کے ساتھ تجربہ ہوا جو میں نے چیزیں دیکھی ہیں اس کے بارے میں یہ ہے کہ یہ جس چیز پہ کام کرنا چاہتی ہے نا اس پہ یہ کام کر لیتی ہے اور کرتی بھی ہے. اور اس کا ایک اور بیک گراؤنڈ اس کا بہت بڑا فرق ہے ہمارے مانو سرین سے، یہ گاڑی خیر ونستا کی ساری اکمونلی پالیسی پہ بیٹھی ہوئی ہے، اور یہی کیا کہتے ہیں ان کی کی بندہ ہے جس نے جب نیگوشیشن ہوگی نہ کسی مسٹری میں بھی لیسی جب اب کمونوں کی پیشی گائے گی تو یہ بیٹھے گی ساتھ مات لیکو بیٹھے گا. مگر مات لیکو کو اتنا نہیں ایک مونلی کا پتا جتنا اس کا پتا ہے، اور یہ ڈیفینیٹلی بیٹھے گی. اور دوسرا بات اس کا ایک بہت بڑا سٹینڈ ہے، شاید آپ لوگوں کو معلوم ہو اس کے اوپر ایک ایلیگیشن لگایا تھا ایک نینا لڑکی ہے وہ 25 جس کا سارا پٹاخہ بج گیا ہوا ہے، اس نے اس کو کہا تھا کہ بندے کا جو مرضی بیک گراؤنڈ ہو وہ بندہ چینج نہیں کر سکتا. مطلب کہ اس کو یہ کہا گیا تھا جو گھوڑا ہوتا ہے نا وہ گھوڑا ہی ہوتا ہے اور جو کتا ہوتا ہے وہ کتا ہی ہوتا ہے. اور میں آپ کو کہوں کہ جس طرح سے اس نے جواب دیا تھا نا، اور میں نے بھی اس پہ جواب دیا تھا، میں آج مجھے بڑا سننا پڑا تھا اس وقت کہ میں گاڑی کے انسٹا کو میں نے گاڑی کے میں انسٹا کو جواب نہیں تھا ان کی میتھ میں نہیں تھا دیا، میں ریپیٹ کر لوں، میں نے اس لیے دیا تھا کہ یہ بات غلط ہے. آپ کسی کی نسل پہ نہ جائیں، میری ریکویسٹ ہوتی ہے ڈیفینیٹلی آپ جانور اور انسان کو کیا کہتے ہیں اکٹھا نہیں کر سکتے. اور میں آپ کو ایک بات بتاؤں, یہ جتنے دن یہ آپ جاتی رہی ہے نا ماچ لیکوں کے ساتھ, اور ڈیکیئر ویسن نے جتنی چیزیں اپنی لائی ہے نا اس کے اندر اس کا بہت بڑا ہاتھ رہا ہے. اور آپ ایک چیز دیکھیں, سب سے بڑی بات جو ہے جو آپ نے دیکھا بھی ہو کسی پارٹی کے اندر نہیں, یہ آئے بھی اکٹھے ہیں گئے بھی اکٹھے ہیں. یہ دیکھیں کہ کتنی اچھی بات ہے کہ وہ اکٹھے آتے تھے اکٹھے جاتے تھے, کیونکہ نظر آتا تھا یہ ایک ٹیم ہے. اور یہ بات مجھے مارٹن لیکو کی بڑی پسند آئی ہے کہ اس نے اپنی پوری ٹیم ہے. اور کل آپ کو میں بات بتاؤں, جب یہ آئے ہیں مسٹری کے اندر پرائم منسٹر سے جانے وقت, یہ تینوں اکٹھے آئے ہیں کیونکہ ان کے اندر ایک سلوک ہے. یہ مارٹن لیکو اور سمیا کا بہت اچھا سلوک ہے, آپ یہ چاہے تو کام کر سکتی ہے, اور ہم اس کو سپورٹ کریں نا ایز اے کمیونٹی, اور یہ کام کرے گی مجھے پتا ہے اس کی پارٹی.
1: ہم بلائیں گے اس کو بلائیں گے عدنان. یہ بالکل ینگ آئی تھی اور اس نے دیکھیں اس وقت ہمارے بڑے بڑے اونچے نام تھے, ندیم فاروق تھا, اپنا عباس رضوی تھے, سب تھے ریڈیکل ونشا میں, میں بھی تھا, لیکن یہ بالکل نئی آئی تھی اور اس نے سب سے پہلے جو کام کیا وہ آفس کا کام شروع کیا ریڈیکل ونشا کے اندر. اور یہ اس وقت ورکا کے اوپر کام کر رہی تھی اور اس نے وہاں پہ ساری ساری رات بیٹھ کے تو اس نے کام کیا, اور ساتھ یہ اپنی ایجوکیشن بھی دے رہی تھی. تو اس نے جو محنت کی ہے, اس نے بہت پرانے لوگوں کو پیچھے چھوڑ کے ریڈیکل ونشا میں, اور اس نے اپنا ایک مقام بنایا. تو میں آپ لوگوں کو جتنے بھی ینگسٹرز ہیں ان کو یہ پیغام دینا چاہتا ہوں کہ یہ محنت ہوتی ہے جو رنگ لاتی ہے, اور ہمیں اس بات کی سب سے بڑی خوشی ہے کہ جو بھی ہے پہلے جو مسلمان نام آیا ایز اے منسٹر, پچھلی دفعہ بھی ہو جانا تھا مینو سلیم کی جگہ, لیکن وہ جو وجوہات بنی اس کا مجھے پورا علم ہے, وہ اس وقت اب پرانی بات ہے, اس کو اوپن کرنی اچھی بات نہیں. لیکن یہ امید ہے اور مجھے امید ہے کہ ہمارے جتنے بھی لوگ بیٹھے ہوئے ہیں, دیکھیں جتنے بھی باتیں الیکشن میں کی گئی تھیں ان کا صرف 12% جو ہے, جو میں دیکھ رہا ہوں یا جو تجزیہ نگار دیکھ رہے ہیں, وہ 12% جو ہے اپلیمنٹ ہوں گی. یہ جو سبزیاں وغیرہ فروٹ وغیرہ جیسے آپ نے بات کی ہے, یہ تو اگلے مہینے سے ہی شروع ہو جائے گی, اور لوگوں کی ہیلپ بھی جو ہے میڈیسنز کی آگے پیچھے وہ بھی اس کے اوپر سوشل ڈیموکریٹ جو ہے وہ تھوڑا سا کام کرے گی, کیونکہ سوشل ڈیموکریٹس نے اپنے پاؤں جو زمین پہ رکھے تھے, وہ زلزلہ جو آیا تھا پیچھے وہ اس کی وجہ سے وہ تھوڑی سی کانپی ہے, اور اب اس کو چاہیے کہ وہ باجماعت دوبارہ واپس آئے. لیکن میں آپ سے ایک بات پوچھنا چاہتا ہوں کہ ہمارے کمیونوں کے اندر اس وقت یہ سنا جا رہا ہے کہ ان کے پاس بجٹ نہیں ہے, ان کے پاس پیسہ نہیں ہے, اور اگر ان کے پاس پیسہ نہیں ہے بجٹ نہیں ہے تو یہ جو نئی بلڈنگز کھڑی ہو رہی ہیں, یہ جو سرمایہ بلڈنگز کے اندر لگایا جا رہا ہے یا روڈ ورکس کے اندر لگایا جا رہا ہے. ابھی آپ کو پتا ہے کہ اس دفعہ جو ایلبس رول کی ایک اخبار ہے, اس نے آپ کے پاس بھی وہ کٹنگ ہے, آپ نے بات مجھ سے کی تھی اس کے اوپر, کچھ اسکول کے بارے میں بھی انہوں نے بات کی تھی. تو کیا آپ ذرا یہ منظر عام پر آ سکتے ہیں کہ بھائی ہماری کمیونوں میں جو لوگ الیکٹ ہو چکے ہیں وہ عام آدمی کو یہ جو قانون بن رہے ہیں یا جس کے اوپر وہ بیٹھے ہیں, کون کون سی انہوں نے اپنا مثلا کون کون سے وہ جو ہے انہوں نے پوسٹیں لی ہیں, یعنی کہ آپ حیران ہوں گے کہ میں کل کمیون کے اندر گیا تو میں نے وہاں پوچھا کہ میں بومسٹر سے بات کرنا چاہتا ہوں, تو کہتے ہیں جی آپ یہاں نام رکھا جائیں ہم آپ کو کہیں گے. میں نے کہا اس کا ڈائریکٹ ٹیلی فون نمبر اس کی, تو وہ کہنے لگے وہ تو اس کا تو ڈائریکٹ ٹیلی فون نمبر ہی نہیں ہے. تو یہ مجھے حیران ہوئی ہے, اس پہ آپ بات کریں, یہ بتائیں لوگوں کو انفارمیشن.
0: میں ایک منٹ بات کرتا ہوں, میں آپ کو ایک چیز بتا دوں. اب یہ جو ہریکیل ونسا کی سمیہ کے ہم بات کر رہے تھے, کیونکہ میں ایک آپ کو ایگزامپل دے دیتا ہوں, یہ اس کی میں آپ کو اس کی کوالٹی بتا دیتا ہوں جو مجھے اس کی پسند آئی تھی. میں آپ کو بتاتا ہوں میری اس کے ساتھ نا نومبر میں جب میں اس کی نومبر اور یہ اب بھی میری اس کے ساتھ الیکشن ہو رہا تھا نا, तो ये एक जगह पे आई हुई थी और वहां पे हम लोग भी थे अपने कैंडिडेटों के साथ, और इसकी बहुत अच्छी बात की और हमारी बात की चल रही थी। तो मैंने इससे, मैं उधर खड़ा था, मैं दूसरी साइड पर खड़ा था, मुझे ही तो पता ही आई हुई है, क्योंकि उसको पता था कि मैं अपनी टीम के साथ आया हूँ और मैं उनका टीम का हिस्सा हूँ और मैं इलेक्शन लड़ रहा हूँ। और मैंने इससे एक सवाल किया, मैंने कहा देखो, मैंने कहा कि ये देख, ये जो चीजें चाह रही हैं, बड़ा मुश्किल हालात है। तो इसने मुझे वही, आपकी बात है, जब आप रूटीन की तरफ, आपके सवाल की तरफ आते हैं, तो यही मुझे इसने कहा, कहती है मसला ये हो जाता है कि हम लोग जब इलेक्ट हो जाते हैं ना कम्यूनों के अंदर, और हमारे रेस्पेक्टेंट चले जाते हैं, तो बहुत ज्यादा को ये नहीं मालूम होता कि जो सिस्टम्स हैं वो कैसे चलनी होती हैं और कैसे चलने होते हैं। और आपने बहुत अच्छा सवाल किया। मैं आपको शायद सब बता दूं, हम अभी एपिसोड में बैठे हुए हैं और हमारे जो, आपकी बात सही है, बिल्डिंग बन रही है, बहुत कुछ बन रहा है, और यही एक फैसला होता है और इसका होता है। पिछले साल 2025 का जो बजट हमने बनाया था ना, और जो जिसके बारे में था, वो हमें फूलियां ना ना मिलती है जो होती हैं लेंस कम्यूनल्स लेंस वाइज से, तो हमारा बजट पूरा नहीं था ना। और मैं आपको यही कहूं कि अब इनकी जो कोशिश है कि यही लोग बड़ा सवाल कर रहे हैं कि हर जगह बिल्डिंग बन रही है, हर जगह ये स्ट्रक्चर बन रहा है, हर जगह क्या कहते हैं सड़कें खुली हुई हैं, पता नहीं बंदा जा रहा एक जगह होता है तो पता चलता है ये बंद है, ये इनकी ये पता नहीं ये भी पॉलिसी है और क्यों है ये मुझे नहीं पता। और मैं आपको ये कह सकता हूँ कि 2000 अभी तक तो हमें यही पता है कि 2027 के जो बजट्स हैं वो बेस्ट आए कि कम्यूनों के, अभी तक तो क्या कह रहे हैं कि कोई इतना बड़ा मिसाल नजर नहीं आ रहा, मगर अब ये क्या कहते हैं, ये जब गवर्नमेंट बैठेगी और कम्यूनल और वैक्यूम्स के बजट बनाएगी, तो फिर ही क्या कहते हैं हमें हमें पता चलेगा कि कितने पैसे हैं डब्बे में और कितने पैसे नहीं है, और कितना क्या कहते हैं कम्यूनों के अंदर चेंजेस आते हैं,
2: असल
0: क्योंकि
2: बात तो अदनान जो है वो डब्बे में कितने पैसे वाली बात है। अगर हम ट्रांसपोर्ट की बात करें, जो 2022 से शामस डैनियल निल्सन जो है वो वजीर थे, लेकिन अब जो सीना मुंक जो बने, लेकिन ऑन द होल वजारत अब भी जो है वो शामस के ही पास है। लेकिन अब कोपेनहेगन पूरा इधर बंद हुआ, वेस्टरब्रो इस तरफ जो है लोगों ने, अब जो मेला लगा हुआ जो भी लगा हुआ है, तो आप अंदाज़ा करें कि लोगों के पास जगह नहीं है कि गाड़ी वो कहाँ पार्क करें, परेशानी में घूम रहे हैं। इस परेशानी का किसी को अंदाज़ा है?
0: दादा साहब देखिए, मैं तो यही कहूंगा कि ये जो कोपेनहेगन का क्वेश्चन है ना, मैंने ना एक मैंने बड़े अरसे से मैं खुद फंसा हूँ एक दिन, तो मैं खुद फंसा हूँ एक दिन, तो मैं खुद हैरान हुआ हूँ। तो फिर मैंने वो जो हमारा बैठा हुआ है सोशल डेमोक्रेट को, मैंने उसे लिखा, मैंने कहा मैं तो समझता था कि ये आप लोगों ने कोई ना कोई हल निकालने की कोशिश करेंगे, कहते हैं हम नए बैठे हुए हैं, अब कोशिश कर रहे हैं, अब देखते हैं क्या बनता है। मैंने कहा ये तो नहीं ना कि क्या देख लें, मैंने कहा लोगों की मुसीबतें के लिए हम आप लोग तो इलेक्ट हुए हो, कोई ना कोई तो हाल निकाल लो। तो कहता है ये मसला ये हुआ है कि हमने ये सोचा था कि हमने कम पार्किंग करनी है, तो लोग ज्यादा बसों में और ज्यादा क्या कहते हैं ट्रेनों में घुसेंगे और ये चीजें घुसेंगे। तो मैंने उसे ये कहा, मैंने कहा जितनी देर तक वो चीज तो आपकी सही है कि आप गाड़ियां कम करना चाहते हैं आप ये, मगर कोई ना कोई तो आप सोल्यूशन निकाल लेना। और ये एक मसला है कोपेनहेगन के अंदर, काफी मसला है, और मैं होप करूंगा कि वहां पे जो जितने कैंडिडेट बैठे हुए हैं, सिकंदर भाई
2: नहीं, आप
0: हो,
2: ट्रांसपोर्ट के
0: कासम
2: वजीर
0: भाई,
2: से भी तो बात करें ना। असल मसला तो ट्रांसपोर्ट के वजीर हैं जो ना, वजारतें ले लेते हैं, इनको पता नहीं होता ट्रांसपोर्ट किस तरह चल रही है।
0: राज साहब प्रॉब्लम ये होती है कि जो नेशनल है ना वो तो नेशनल का देखते हैं ना, लोकल जो होता है वो कमून के हवाले में होता है, वो कमून ने खुद क्या कहते हैं उसके सोल्यूशन ढूंढने होते हैं, और जब जितनी देर तक कमून ही सोल्यूशन नहीं ढूंढेगी उतनी देर तक क्या कहते हैं प्रॉब्लम्स पड़ती हैं, और फिर प्रॉब्लम्स जो होती है ना बड़ बड़ी होती है। कोपेनहेगन में मसला ये है कि कोपेनहेगन के अंदर एक पार्टी है, आपको भी पता है वो इंग्लिश लिस्ट वाले हैं, उनकी तो यही कोशिश है ना कि सब साइकिलों पे बसों में ट्रेनों में ये घुसे, और वो मेजोरिटी पार्टी है जिसके पास सबसे ज्यादा क्या कहते हैं बहुत स्ट्रॉन्ग आई थी पिछले इलेक्शन में भी, 2025 में भी, 2021 में भी बड़े स्ट्रॉन्ग आए थे वो, तो उनको जरा कन्विंस करना थोड़ा क्या कहते हैं होता है। मेरे ख्याल से अब शायद उनकी पॉलिसी थोड़ी बदलेगी, ये हमें लग रहा है कि वो अपनी क्या कहते हैं, वो अपनी नेशनल पार्टी को देख के उस तरह से थोड़ा चलेंगे, क्योंकि जिस तरह से वो उनने ये क्या कहते हैं नेशनल लेवल पे हैंडल किया ये नेगोशिएशन और चीजें लाए, तो उस तरह से उनको करना पड़ेगा। कोपेनहेगन में तो ये भी तो सोच रहे हैं ना कि अंडरग्राउंड को पार्टी बनाई जाए, तो क्या कहते हैं कुछ कुछ सोल्यूशन है। मुझे नहीं पता क्योंकि मैंने कोपेनहेगन की इतना देखा नहीं है कि वो कर क्या रहे हैं। मैंने वेस्टाइन को ही देखा है, क्योंकि वेस्टाइन के ऊपर मेरा क्वेश्चन हुआ था जब मैं ये कुछ दफा ब्रॉनबी में मैंने देखा मैचों पे, और ग्लोव तो कुछ देखा, और मैंने पेबिनसलोन में देखा, तो मैंने जब वहां पे आवाज उठाई तो मुझे पता चला कि कोई कोई प्लान इन्होंने बनाए हुए हैं जो बाहर निकालेंगे। कोपेनहेगन का मैंने इसलिए मैं माज अच्छा, तो मैंने उनका कोई प्लान नहीं देखा। मैंने आप लोगों ने मुझसे कहा था, तो मैंने एक लिखा था कि आपने बंदे को, उसने मुझे यही कहा कि हम इस पे काम कर रहे हैं, और हम जब हम पता चलेगा कि कमोडिटी सिचुएशन कैसे
2: ज़रा
0: है
2: या सिस्टम से काम होता था। अदनान आपने आगे जिक्र किया कि स्मैरा जो है वो रेडिकल मिनिस्टर की ओलो ले लिया, उन्होंने जो है अपनी पार्लियामेंट की सीट जो है फिलहाल उन्होंने छोड़ी हुई है, वजारत रखी हुई है, लेकिन उनकी जगह कौन बैठा है?
0: उनकी जगह बैठेगा फर्स्ट सुप्लेंट जो उसका उसकी पार्टी का, वो बैठेगा वो उतनी देर तक उसने ये इसलिए। और राजा साहब ये आइडिया भी बहुत अच्छा है, क्योंकि इससे उनको ये होगा कि उनकी जो ग्रुपिंग है ना, ग्रुप जो उनके मेंबर्स हैं, वो फिर जरा पार्लियामेंट के अंदर उन पर प्रेशर नहीं इतना पड़ेगा। 10 सीटें जी मेरे ख्याल उनके पास अब वो आए थे अंदर नंबर 10 सीटें थी, तो इस तरह से उन पर क्या कहते हैं फिर उनके तो काम का लोड होगा दूसरों पर इतना ही पड़ेगा। तो ऑब्वियसली वो क्या कहते हैं उनका आइडिया अच्छा है, और एक मोटी क्या कहते हैं एग्जाम्पल होती है कि बंदा बंदे को लालच नहीं होता। आप देखिए ना कि कल मैं आपको एक बात बताऊं व्यूअर्स को, जो जो यहाँ का फर्क है, हमारा जो फॉर्मर एजुकेशन मिनिस्टर था मैथियस सिसोदिया, जब वो अपना ओहदा दे के छोड़ के आया उधर बादशाह के पास, तो वो पैदल चल के गया अपने ऑफिस वापस, और पैदल चल के जब गया ऑफिस तो लोगों ने उससे सवाल पूछा कि तुम पैदल क्यों जा रहे हो, तो उसने एक जर्नलिस्ट को कहा, उसने कहा मैं आपको एक और सरप्राइज दूंगा सुबह, आपको बांध की बात होगी कि वो आज सुबह ट्रेन से गया था अपने पार्लियामेंट में, वो ट्रेन में बैठ के गया,
2: इसलिए कि उसको गाड़ी पे जाए तो उसको पार्किंग नहीं मिलती।
0: नहीं, पार्किंग की वजह से नहीं गया, वो पार्किंग तो उसको मिल जानी है, क्योंकि वो तो उनकी अंडरग्राउंड पार्किंग है अंदर पार्लियामेंट के अंदर। वो कहता है मैं क्यों जाऊँ, कहता है मुझे शौक है आम बंदे रहने का, और उसने वजारत भी इसलिए छोड़ी है कि वो अपना क्या कहते हैं वो लोकल काम करना चाहता है। वो कहता है जब मैं एक मिनिस्ट्री में बैठूंगा तो मैं खाली एक मिस्ट्री का काम करूंगा, जब मैं कोपे फॉर्म में बनूंगा तो मैं ज्यादा चीजों का काम कर सकूंगा और मैं ज्यादा चीजों को समझ सकूंगा।
2: तो चले अदनान आते हैं, शाह साहब भी सुन रहे आपसे सवाल करेंगे। तो एक जो समेरा बनी है वो बैकग्राउंड के हवाले से मिनिस्टर बन गई है, मेहनत की है, सभी उसकी तारीफ कर रहे हैं, लेकिन जो आपकी हमारी कम्युनिटी है 40,000 है या उससे ऊपर है, तो एक मेंबर भी पार्लियामेंट नहीं बनवा सके?
0: सब देखे नहीं, पार्लियामेंट जो मेंबर है ना, देखा जाए टेक्निकली देखा जाए ना, तो एब्रिस्लोन का जो एब्रिस्लोन से बंदा निकल गया है, रहता मैथियस यहाँ का ही है। मसला ये था कि यहाँ पे जो कैंडिडेट थे ना वो 6-7 खड़े हो जाते हैं, एक आम तो होती है एक जजीरा बना होता है। जो मेन कैंडिडेट था ना हमारा यहाँ सोशल डेमोक्रेट का, वो नहीं निकल सका। जो गाड़ीखेर मिनिस्टर लाए थे वो जुहेर लाए थे, वो भी नहीं निकल सका। बीवी लाए थे एब्रिस्लोन से, वो भी नहीं निकल सकी। अभी इस चीज की समझ खुद नहीं आई कि क्या कहते हैं कि इतने कैंडिडेट थे, दो हमारे एब्रिस्लोन से कैंडिडेट खड़े हुए हैं, एक जुहेर खड़ा हुआ था एक बीवी खड़ी हुई थी, वो दोनों नहीं आ सके एब्रिस्लोन से। क्यों नहीं आ सके?
1: अदनान इसमें ये वजह होती है कि ये जब कॉन्स्टिट्यूट करते हैं ना हम लोग पार्टी के, कि भाई फलानी पार्टी के साथ हम सामा बात करेंगे, सोशल अपना रेडिकल ने सोशल डेमोक्रेट और दूसरों के साथ मिलके तो ये अपने बनाए हुए थे, तो फिर ये कहते हैं कि मंडेट जो होती है ना, अगर इनकी दो मंडेट पिछली दफा बनी थी तो इस दफा एक मंडेट, ये इनको इलेक्शन से पहले बात करनी चाहिए थी असूली तौर पर, डेमोक्रेसी इसको कहते हैं। इन्होंने इन्होंने वो मंडेट यहाँ की जो सीरत सेकंड मंडेट उसको दूसरे इलाके में तब्दील कर लिया, और यहाँ से वो मंडेट जो है वो दूसरी पार्टी को मिल गई। ये चीजें जो है ना یہ سیاست میں ایسے ایسی گیم پلے ویسی ہوتی ہے، کیونکہ یہ جو سیاست ہے اس کو میں پی ڈی ایم کا نام اس لیے دے رہا ہوں کہ یہ اس طرح کی فیئر سیاست نہیں ہے جس طرح کی 2000 سے پہلے ڈنمارک میں ہوتی تھی۔ یہاں پہ لوگ جو تھے بڑے بڑے لوگ تھے، بڑی بڑی عمر کے لوگ تھے اور ان کے پاس تجربہ تھا، ان کے پاس ہر ایک چیز۔ آج کیا ہے، آج لوگوں کے پاس آئی پیڈ ہے، کمپیوٹر ہے، تو ان کے پاس آپ جائیں۔ ابھی آپ یہ بات کر رہے تھے سمیرا کی، اس نے بہت اچھی بات کی ہے، اس لیے کہ یہ اپنی جاب کو جو منسٹریز کو ملی ہے اس کو بہتر طریقے سے سمجھ سکے گی، اس کو بہتر طریقے سے ٹائم دے سکے گی۔ پارلیمنٹ میں تو وہ پہلے ہی بیٹھی ہوئی تھی، پارلیمنٹ کو وہ سمجھتی تھی، گرون لا کو وہ سمجھتی تھی، ہر چیز کو سمجھتی تھی۔ ہمارے جو لوگ ہیں، ہم لوگ ہمیشہ اس جگہ سے الیکٹ ہونے کی کوشش کرتے ہیں جہاں ہمارے اپنے لوگ ہیں۔ ہم دوسری نیشن سے جو ہے وہ ووٹ لینا اپنی توہین سمجھتے ہیں، اور اگر یہ پہلے ہی جو پارٹیوں میں لوگ جاتے ہیں یہ پہلے ہی سمجھ لیں کہ میرے لیے کون سا علاقہ اچھا ہے، تو یہ ان کو وہاں سے پارٹی جو ہے وہ منڈیٹ دے کے آگے لا سکتی ہے۔
2: عدنان، اس میں اگر آپ وضاحت کر دیں، ساتھ ساتھ ساتھ یہ بھی بتا دیں کہ یہ جو دو دو سیٹیں ہم رکھ کے بیٹھ جاتے ہیں، ہمارا ایک سیٹ پہ ہم کام نہیں کرتے، دو دو سیٹیں بھی رکھ لیتے ہیں، پھر ہمارے پاس ٹائم بھی نہیں ہوتا، مصروفیات بھی ہوتی ہیں، کیا ہمارا صرف ذاتی جو چکر ہوتا ہے ممبر بننا، پارلیمنٹ کا ممبر بننا، کمیون کا ممبر بننا، اسی طرح سیاست ہم پاکستانی سیاسی پارٹیوں کی کرتے ہیں تو ڈیمانڈ ہم جو ہے ڈینشوں سے کرتے ہیں؟
0: صاحب دیکھیے، جو شاہ صاحب نے بات کی، شاہ صاحب نے بات صحیح کی ہے۔ میں آپ کو ایک بات اور بتا دوں کہ میرا یہ جو ہم توڑ دو اڈے رہنا، یہ بہت بڑی ذمہ داری ہو جاتی ہے، کیونکہ یہ میں آپ کو ایک اور بات بتا دوں کہ اس وقت جو شیرن پہ بیٹھے ہوئے ہیں نا، ان کو یہ بھی سوچنا چاہیے کہ پہلے جو تھا نا چیلنج، وہ دو حصے میں ہوتی تھی ریکیوم، اب وہ ایک ریکیوم میں ہوگی، تو آپ پہ کام بھی بہت زیادہ بورڈن ہو جائے گا، اور آپ لوکل کاؤنسلر بھی ہوں گے، تو آپ کو یہ مینج کرنا پڑے گا کہ یہ ہو سکتا ہے کہ سیم دن دو طرف میٹنگ آ جائیں، تو پھر آپ کو پرائرٹی کرنی پڑ جاتی ہے کہ کون سی میٹنگ آپ میں جائیں گے اور کون سی میٹنگ میں آپ نہیں جائیں گے۔ تو سر اس لیے یہ بھی بہت بندے کو کیا کہتے ہیں دیکھنا ہوتا ہے کہ بندے کے پاس کس طرح سے بندے نے کرنا ہے۔ نہ تو آپ یہ کر لیں کہ پہلے آپ کہہ لیں ٹھیک ہے میں چار سال، یہ میری رائے ہے کہ بندہ ایک کاؤنسلر بن جائے، اس کے بعد بندہ دوسری دیکھ لیتا ہے، مگر یہ اپنی اپنی پرسنل رائے ہے۔ بات یہ ہوتی ہے کہ جس طرح سے یہ ہم بات کر رہے ہیں کہ یہ جس پہلا مسلمان جو ہماری کینڈیڈیٹ بنی ہے، آپ اس کا بیک گراؤنڈ جا کے دیکھیے نا کہ اس نے کس طرح سے یہ تجربہ لے کے گئے۔ شاہ صاحب کی بات صحیح ہے کہ اس نے گراؤنڈ ورک کی ہے اس کا، یہ جب پہلے پارلیمنٹ آنے سے پہلے اس نے نا جو فل میں ایک جاب ہوتی ہے نا، وہ اس نے تین چار منسٹری میں بھی کی ہوئی، تو اس کو اندازہ ہے کہ اندر سے کام کیسے ہے اور بندے نے کام کیسے نہیں کرنا۔ جب ہمارے سے اس کی بات ہوئی تھی، میں آپ کو بات کر دیتا ہوں اوپن، ہماری بات ہو رہی تھی کمیونٹی پہ، میں نے اسے کہا، میں نے کہا تمہیں پتا ہے، مجھے پتا ہے کہ دو یا تین سال بعد یہ جو صورتحال جا رہی ہے اس کا کیا ہے۔ کہتی ہے یہی تو مسئلہ ہے کہ ہمیں کچھ نہ کچھ کرنا پڑے گا۔ تو ادھر ہی مجھے پتا چل گیا تھا کہ یہ مسٹر بنی نا، تو اس کو پہلے ہی پتا ہے کہ کون سی پرابلمس ہیں جس پہ فوکس نہیں کرنا۔ اور اس کے پاس آپ دیکھیں نا، اس کی مسٹری میں تو کلائمیٹ اور انرجی اور یہ ملی ہے، اور یہ کافی کیا کہتے ہیں ایک اسٹرانگ مسٹری ہے۔ مجھے تو سخت تھا کہ کلائمیٹ کی یہ ماچن لے کو خود لے گا، مگر اس نے نہیں لی، اس کو لی ہے، نہ تو اس کا بیک گراؤنڈ ہوگا اور اس کی دماغ میں سوچ ہوگی۔ باقی آپ کی بات صحیح ہے کہ بندے کو یہ پرائیورٹی کرنی پڑتی ہے، کیونکہ میٹنگ سیم آپ کے پاس تو منڈے سے جمعرہ آتی ہوتی ہیں، میٹنگ جمعے کو تو کام ہی کرتے ہیں، تو پھر آپ کو پرائیورٹی کرنی پڑتی ہے، اور آپ کو اتنا ہی بورڈ آتا ہے کہ آپ ذمہ داری لے سکتے ہو تو آپ کر لیں، کیونکہ آپ کیوں نہ پیوگوں میں بیٹھیں گے تو ڈیفینیٹلی میٹنگ سیم دن آ سکتی ہیں۔ یہ ایک کیا کہتے ہیں نیگیٹو چیز ہے۔
2: شاہ صاحب آپ آخری سوال بھی کریں اور عدنان سے اجازت بھی لیں۔
1: یہ عدنان آخری چیز بات یہ ہے کہ پہلے تو میں آپ کو مبارک دوں گا کہ آپ ریڈیو پہ آتے ہیں اور اپنے بہت آپ بات چیت کرتے ہیں اور لوگوں کو صحیح انفارمیشن دیتے ہیں، آپ صحیح گائیڈ کر رہے ہیں، یہ بہت اچھی بات ہے۔ میں بہت خوش ہوں کہ ہمارے ینگسٹرز میں اتنی ہمت ہے کہ وہ آگے क्या अभी तक किसी ने वेस्ट आइन से या कहीं से आपसे रब्ता किया है कि जी मैं जो है आपके जो क्रिस है आपका जो हल्का है मैं उसके उसके उसमें बैठना चाहता हूँ या मैं मेंबर बनना चाहता हूँ या मैं आपकी पार्टी में ऑलरेडी हूँ और मैं फलके थिंक के फलकेली उस वेल में जाना चाहता हूँ और वहां जाके तो मैं लर्न करना चाहता हूँ जैसे कि अभी आपने कहा और मैं भी इस पे एग्री करता हूँ कि सुमेरा ने बहुत काम किया और अपना टाइम दिया तो आज वो कामयाब हुई क्योंकि यहाँ की जो एजेंसियां हैं वो नजर रखती हैं ये आप और मैं इस बात पे ही नहीं हम तो वो नजर रखती हैं कि कौन सा आदमी कितनी वैल्यू रखता है कितना काम करता है इसके पीछे अवाम कितनी है लेकिन अगर आप इलेक्ट होकर लोगों को भूल जाए तो वो आपको माइनस कर देते हैं फिर नेक्स्ट टाइम आपको इलेक्ट होने में बड़ी मुश्किल आती है तो आप ये बताएं कि क्या और दूसरी चीज मैं आपसे ये पूछना चाहता हूँ कि ये जो हाईएस्ट वोट का आज आया है कि वो जो 2016 में मेरे साथ ही उनको नेशनलिटी मिली थी तो उनकी नेशनलिटी बाप और बच्चों की नेशनलिटी कैंसिल कर दी थी गवर्नमेंट ने तो आज उनके पासपोर्ट नेशनलिटी जो है गवर्नमेंट ने हाई स्टार ने उनको कहा कि आप अपनी नेशनलिटी एज ए डेनिश रख सकते हैं गवर्नमेंट आपसे छीन नहीं सकती इसके ऊपर आप क्या कहेंगे
0: सब सबसे पहले तो मैं कहूंगा कि कुछ लोगों ने रात ये जब हम मीना बाजार किया था उसके बाद भी मुझे कुछ लोगों ने रबते किए और मैंने उन्हें कहा है कि मैं इंशाल्लाह ताला आप सब से रबते करूंगा और मैं आप दोनों का शुक्रिया अदा करना चाहता हूं और बाकी मीडिया का भी शुक्रिया अदा करना चाहता हूं कि आप लोगों ने इज्जत दी आप लोगों ने क्या कहते हैं इतना कर दिया मेरा कि मेरी तो वाइफ कहती है मेरी फैमिली कहती है अल्लाह करता कि सर तुम एक साल पहले होता तो तुम आज कौंसलर के अंदर बड़े होते थे आप लोगों ने पता नहीं क्या मुझे बना दिया कि हर बंदे को अब मेरा पता है जहां जाता हूँ वहां बंदा लोग के मुझे चंटे रहो हमने ये आपकी आवाज से सुना वो सुना मैं तो अब ये सोचता हूँ कि मैं किसी सेंटर में जाऊं कि ना जाऊं क्योंकि वो रोक लेते हैं लोग आप लोगों की मेहरबानी है कि आप लोगों ने पता नहीं क्या मुझे बना दिए कि लोगों की इतनी इज्जत होगी है आप लोगों की वजह से और ये तो आप लोगों का कहते हैं आप लोगों का शुक्रिया है कि आप लोगों ने मुझे इतनी इज्जत दी है और कि लोग मुझे अब सुनते हैं मुझे गाय पूछते हैं मुझे कहते हैं मैं तो खुद हैरान हो गया हूँ कि मैंने अल्लाह से यही सोचा था कि बस मैंने कहा था कि मैं तो मुझे नहीं था पता कि ये तो आप लोगों की मेहरबानी है और आप लोग का शुक्रिया मेरे पे
2: नहीं मेहरबानी आपकी आप टाइम निकालते हैं टाइम पब्लिक के साथ शेयर करते हैं
0: देखिए राजा साहब ये तो आपकी है कि आप लोगों ने जो इज्जत दी और मैं इसका शुक्रिया आपका कभी बोलूंगा आप लोगों को क्योंकि आप लोगों ने बहुत इज्जत दी है दूसरी बात रही हाँ यंगस्टर को मैं कोशिश करता हूँ मेरी अपनी बांजा है मेरी बेटी है वो जहाँ जाते हैं वहां वो यंगस्टर पूछते हैं तो वो यही मैं कहता हूँ क्या आपको जो गाइडलाइंस है आप लोग मैं पीछे हट जाता हूँ आप लोग आगे आ जाएं क्योंकि आप लोगों का फ्यूचर है और आप लोगों ने ही आप चलने मैं तो यही कर सकता हूँ कि मैं करूँ आपका दूसरा सवाल है सुप्रीम कोर्ट की डिसीशन हाँ मैंने देखी है वो डिसीशन और मुझे बड़ी खुशी हुई है कि सुप्रीम कोर्ट ने कहते हैं 1 मंथ के अंदर 2 ऐसे फैसले दिए हैं जिससे ये पता चलता है कि इस मुल्क में कोई ना कोई सिस्टम है पहला एक फैसला जैसे आपको पता है वो हाथ वाला आया था उसमें भी सुप्रीम कोर्ट ने कहा था कि गलती है और ये भी उनने कहा है कि ये भी उनका अच्छा फैसला है इससे ये है कि जिन लोगों को पासपोर्ट मिले हुए हैं उनके पासपोर्ट छीनना बड़ा मुश्किल है अब मेरा जो क्या कहते हैं अभी तो मैंने देखा नहीं है कुछ
1: यही यही यही ध्यान यही मैं आपको रुकूंगा यही चीज मैं आपसे पूछना चाहता था कि जो पिछले साल गवर्नमेंट ने कानून बनाए थे कि जब चाहे पासपोर्ट छीन लो जब चाहे बॉडी सेल्स के बारे निकाल सकते हैं सब कुछ तो मैं यही आपसे जो मेरी और आपकी गुफ्तगू हुई थी मैं यही चाहता हूँ कि आप आवाम को बताएं कि इस सुप्रीम कोर्ट के इस के बाद तो हमें काफी तहफ़ुज़ मिल गया है कि हम अब मसलन सी कैटेगरी में नहीं आते बल्कि हमें अगर इनको ले जाना पड़ेगा हमारी नेशनलिटी छीनी पड़ेगी तो अब हमें ये कानूनी एक रास्ता तो मिल गया क्या आप एग्री करते हैं कि हमें कानूनी रास्ता मिल गया है कि हम अदालत में जा सकते हैं इनको चैलेंज कर सकते हैं
0: हाँ ये रास्ता है राजा साहब देखिए वो जो जो दो दो दो अलहदा चीजें हैं मैं आपको बता दूं कि एक मसला ये है कि ये जो है ना पासपोर्ट वाला कानून ये उस वक्त भी हमें अंदाजा था कि ये कानून जरा थोड़ा बहुत اس ایریا چینج کیا گیا تھا کہ ان کو پتا تھا یہ ایک دو فیصلے آنے ہیں, اور سپریم کورٹ نے یہ جب فیصلہ پورا آئے گا ہم پڑھیں گے, پھر میں ڈیفینیٹلی دیکھوں گا کہ اس فیصلے کے اندر کیا لکھا ہوا ہے اور اس فیصلے کا مطلب کیا ہے اور اس قانون کے ساتھ کیا ہے. دوسرا جو قانون بنایا گیا تھا نا وہ یہ تھا کہ جب آپ کے بچے غلط کام کریں نا بہت تو آپ کی پوری چھینی جا سکتی ہے. میری انفارمیشن کے بقول اس کا بھی ایک کیس سپریم کورٹ میں پڑا ہوا ہے اور اس کا بھی فیصلہ آنے والا ہے. اب جب وہ فیصلہ آئے گا تو پھر پتا چلے گا کہ اس قانون کے اندر کیا ہے. اب میں آپ کو ایک ایک ایک, ایک بات کر دیتا ہوں, میں نے یہ اللہ کرے کہ کوئی اس بات کو نہ لے, ہمارے آپ کو بھی پتا ہے میں نام نہیں لیتا, مگر ہمارا ایک پاکستانی بھی تھا اس چیز کے اندر انوالو تھا جس کا مکان انہوں نے چھیننے کی کوشش کی ہوگی, شاہ صاحب کو آپ کو پتا ہوگا اس کیس کا. تو آپ یہ کیا کہتے ہیں کیونکہ اس کا کوئی تھا تو یہ آپ کیا کہتے ہیں یہ دیکھا جائے گا, مگر سپریم کورٹ نے یہ فیصلہ کلیئر کر دیا کہ پاسپورٹ دے کے چھیننا بڑا مشکل ہے. اب ہو سکتا ہے کہ اس پہ کیا کہتے ہیں گورنمنٹ انویسٹیگیشن کرے, کیونکہ مجھے پتا ہے کہ آپ میرے فون پہ تیس فال کے پچھی کے لنکس آنے لگ جاتے ہیں اور وہ تو شروع ہو گئے ہیں نا کہ یہ دیکھو ہم سچے تھے کہ ہم نہیں کر سکتے یہ نہیں کر سکتے. تو اب یہ دیکھنے کی ضرورت ہے کہ ہمارا نیا جو انٹیگریشن منسٹر ہے موتوز کو اور ہمارا جو نیا جسٹس منسٹر ہے للیگن وامنگ وہ اس پہ کون سی سٹیٹمنٹ دیتے ہیں اس فیصلے کے بعد. میں ان کا انتظار کر رہا ہوں کہ وہ
2: چلے یہ آنے والا وقت بتائے گا. تو شاہ صاحب اجازت لے عدنان سے پھر اگلے پروگرام کی طرف.
3: عدنان بہت بہت خوشی ہوئی ہے اور امید ہے کہ اگلی دفعہ جب ہماری ملاقات ہو تو ہم تھوڑا سا جو کمیون کا جو کمیون زیادہ پاورفل ہے یا پارلیمنٹ زیادہ پاورفل ہے کس کے پاس کیسے اختیارات ہیں اور ڈنمارک کی جو مختلف کمیونز ہیں اس کے اوپر ہم بات کریں گے. ہم سننا چاہیں گے آپ سے کیونکہ میں بہت خوش ہوں کہ آپ اور عزیز شان اور دوسرے جو بچے آ رہے ہیں اس پلیٹ فارم پہ وہ باقاعدہ تیاری سے آ رہے ہیں اور آپ لوگوں کے پاس علم ہے اور آپ علم بانٹ رہے ہیں اور سننے والوں کو ایک مفید انفارمیشن مل رہی ہے. کیونکہ اب ہم بوڑھے ہو گئے ہیں, ہماری عمریں اتنی نہیں ہے کہ ہم ہر روز بیٹھ کے اس کے اوپر بات کریں. تو یہ بہت خوشی کی بات ہے کہ آپ اپنی فیملی اپنی دوسری جابس کو چھوڑ کر اس پہ ٹائم دیتے ہیں. تو بہت بہت شکریہ آپ کا. میں تو آپ کا دل و جان سے دعا کرتا ہوں کہ آپ سیاست میں اسی طرح رہیں اور لوگوں تک اپنی انفارمیشن پہنچاتے رہیں.
0: شکریہ آپ دونوں کا. ہم لوگوں کو پھر ان شاء اللہ تعالیٰ بات ہوگی. میری طرف سے اللہ حافظ سب کو.
2: اللہ
3: حافظ.
2: بہت شکریہ شاہ صاحب. ہم شام کے پروگرام میں دوبارہ اس چیز کو آگے لے کر چلیں گے. آپ صاحب دونوں اجازت لیتے ہیں, اب ہمارا ٹائم ہمیں اجازت نہیں دے رہا. سمعین ناظرین, آپ سن رہے تھے عدنان علی امین کو اور شاہ صاحب جو ہیں وہ سوال و جوابات کی محفل میں وہ اس کو لے رہے تھے, عدنان کو لے رہے تھے. سمعین, ہمارا کسی سے متفق کرنا ضروری نہیں ہے. کوئی بات کرنا چاہتا ہے, کوئی اپنی رائے دینا چاہتا ہے تو اس کے لیے ادارہ آپ کی آواز کا ٹائم حاضر ہے.
4: یہ ریڈیو آپ کی آواز ہے, اس کو آپ کے سننے کے لیے بنایا گیا ہے, آپ کی سماعتوں کو تسکین دینے کے لیے. سو ریڈیو آپ کی آواز سنتے رہیے تاکہ آپ اپنے ملک اور اپنی زبان سے جڑے رہیں.